पुलिसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ लिरूङ हिमालबाट करिब 2000 फीट चौडा ग्लेसियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किदा भोटेकोसीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ पानी लेदो माटो र ठूला ढुंगाहरूको मिश्रण 7000 फीटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धराप, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: personally. LG le liyo, naya LG Essential Series. Aba kifayati mulle ma. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सीमाना जोड़िएको पल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ। सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सीमाना जोड़िएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुई वडाध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्कविहीन छन्। अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका सातजना बेपत्ता छन्। पालिकाका पाँच कर्मचारी पनि हराइरहेका छन्। गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्। पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्। प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन, राहत व्यवस्थापन, विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ।
2: बोटेकोशी बाढ़ीमा परि मृत्यु भएका आठजनाको शव पाल्पामा ल्याइएको छ। विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको तीन अस्पतालमा ल्याएर राखिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा चारजना, मिशन अस्पतालमा दुई र लुम्बिनी मेडिकल प्रभासमा दुईजनाको शव राखिएको छ।
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो। बाँकी रकम शनिबार थपिएको हो। विभिन्न ब्यांक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो। सहयोग रकम संकलन हुने क्रम जारी छ।
2: मर्स्याङ्गी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बस्न मर्स्याङ्गी नदी किनारमा साइरन चढ़ान गरिएको छ। पटक पटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्।
3: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्। पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई 5 बुँदे निर्देशन दिनुभएको छ। नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई 5 बुँदे निर्देशन दिनुभएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ। संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ। यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ़नेछ।
3: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटमा बाढ़ीले पुर्याएका 9 वटा आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो डिसो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन् बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ
6: अब खेल र खेलाड़ीका खबर भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकूद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकूद एरिनामा नेपालका लागि प्रार्थना श्रद्धांजलि र समर्थनका सन्देश सार्वजनिक भएका छन्
5: नदी जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ हाम्रा बस्ती विकास भौतिक पूर्वाधार प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन् जीवनका यावत पक्षीय संघर्षदायी नै छन् हिमालमा हिउँ पहिरो पहाड़मा पहिरो नदी किनारमा बाढ़ीको प्रकोप समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन् नदी जीवन हुन् विद्युतका स्रोत हुन् सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन् यसैले त हाम्रो अस्तित्व पनि विद्यमान छ यदि नदी नहुने भए हाम्रा भरपर्दा पानीका स्रोत हराउँछन् जल संकटले खाद्य लगायत मानवीय अस्तित्वलाई नै धरापमा पार्न सक्ने हुन्छ नदीले नै समग्र पर्यावरणलाई जीवन्त बनाएका छन्
6: हिमचट्टान ताण्डवको दुष्प्रभाव शीर्षकमा डाक्टर गोविन्द टण्डन गोर्खापत्रमा लेख्नुहुन्छ विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिनेछन् नेपालले आफ्ना तर्फबाट अनुगमन तयारी र सुरक्षित बसोबासको नीति कड़ाईका साथ लागू गर्नुपर्छ साथै अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको आवाज बलियो उठाउनुपर्छ विपदपछिको पुनर्निर्माणलाई केवल पुरानो अवस्था फर्काउने होइन अझ सुरक्षित र दिगो बनाउने अवसरका रूपमा लिनुपर्दछ
5: हस्त काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
9: अहिले हाम्रो गर्नेमा
10: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
4: फोन नम्बर 0364145502 मोबाइल 98560405502 र 98460551
0: रेडियो आदि खोला 105.4

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्म मार्फत पनि धेरै ठाउँहरूबाट प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्यूबमा नेपाली नेटवर्क टीभीबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट समेत प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी यतिखेर रसुवामा आएको बाढ़ी र त्यसको कहरका विषयमा हामीले तपाईहरूलाई जानकारी गराई पनि रहेका छौं र विशेष गरी अहिलेको अवस्थामा जसरी रसुवामा बाढ़ी आएको छ, त्यो बाढ़ीले निकै ठूलो जनधनको क्षति भएको छ। अप्रत्याशित रूपमा आएको बाढ़ीका कारणले गर्दाखेरि सरकारले समेत राम्रोसँग अलर्ट हुन पाएन। हाम्रा ती पूर्वानुमान प्रणालीहरू पनि त्यति धेरै सक्रिय हुन पाएनन्। चीनमा समेत यसले त्यति धेरै चीनले समेत यसलाई थाहै पाउन सकेन। त्यहाँ पनि निकै ठूलो हतातीको एउटा स्थिति बन्यो। त्यसैले गर्दाखेरि नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ, जसरी अब यो विनाश र यो प्रलयकारी महाबाढ़ी आयो र यो बाढ़ीबाट नेपालले अब के सिक्ने। यस्ता खालका धेरै बाढ़ीहरू नेपालमा आज मात्र होइन, हिजोदेखि आउँदै गरेका थिए। भूकम्प नेपालमा आउँदै गरेको थियो। हाम्रा पूर्व तयारीका अवस्थाहरू र जलवायु परिवर्तनका कारणले आएका यी महाविपत्तिका अवस्थाहरूले गर्दाखेरि नेपालको पछिल्लो स्थिति निकै दयनीय र नाजुक बनेको छ। यतिखेर शवहरूको संख्या धेरै छ। शवको संख्या धेरै हुँदाखेरि शवलाई खाडलमा फुर्नुपर्ने बाध्यात्मक परिस्थिति यतिखेर सृजना भएको छ। शव बेर्ने प्लास्टिक हामीसँग छैन, त्यसका लागि भारतसँग गुहार माग्नुपर्ने एउटा परिस्थितिको सृजना भएको छ। आधारित श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी छ। विनाशबाट पार सिक्ने, अझै भाग्यकै भरमा बस्ने भन्ने खालका विषयहरू यतिखेर जोड़िएर आएका छन्। सुरुङमा फँसेकाहरूको उद्धार गर्न विदेशी टोली प्रभावित क्षेत्रमा गइसकेको छ। भोटेपछि महाविपत्तिले निम्त्याएको यो स्थितिलाई सरकारले यसमा अलिकति ढिलाइ गरेको छ। आदरणीय श्रोता, यो ढिलाइ गर्न हुन्थेन किनभने भारत र चीनका तालिम प्राप्त गोताखोरहरू र सुरुङबाट पनि उद्धार गर्ने त्यो संयन्त्रलाई चाहिँ नेपालमा ल्याउनु पर्ने टाइममै समयमै ल्याउनु पर्ने एउटा परिस्थिति थियो, तर त्यो समयमा ल्याउन सकिएन। यसका कारणले गर्दाखेरि सुरुङमा फँसेकाहरू जीवित हुने आशा लामै समयसम्म अहिलेसम्म पनि रहिरहेको छ। त्यहाँबाट धेरै नागरिकहरू त्यहाँ पनि फँसेका छन्, धेरै मजदूरहरू त्यहाँ फँसेका छन्, जलविद्युतका कार्यरतहरू कर्मचारीहरू त्यहाँ फँसेका छन्। त्यसैले गर्दाखेरि सुरुङभित्र फँसेकाहरूलाई चाहिँ कसरी उद्धार गर्न सकिन्छ, त्यसका लागि पनि पहल गर्नुपर्ने आजको टटकारो आवश्यकता छ। र सुरुङमा देखिएको जुन दृश्य छ, त्यहाँ सुरुङको केही मिटरसम्म जुन लेदो जस्तो त्यो पदार्थ गेग्रान देखिएको छ, यो लेदो र यो गेग्रानका कारणले गर्दाखेरि निकै ठूलो एउटा समस्या सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। सुरुङभित्रको बाढ़मा फँसेकाहरूको चाहिँ तत्काल उद्धार हुन नसक्दाखेरिका समस्याहरू पनि धेरै छन्। दलदलका बीचबाट जीवितको खोजी यतिखेर भइरहेको छ। 675 शव फेला परेका छन्। 7514 जनाको उद्धार गरिएको छ। 2498 जना यतिखेर सम्पर्क विहीन छन्। अहिले पनि त्यहाँको स्थिति अलिकति अप्ठ्यारो रहेको भन्ने खबर हामीले प्राप्त गरिरहेका छौं। आदरणीय श्रोता, यतिखेर तपाईसँग कुराकानी गर्दै गर्दाखेरि नुवाकोटको विदुरमा बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले एउटा फेसबुक स्टाटस लेख्नु भएको छ। खोला एकदमै ठूलो भएर आएकाले सबैजना सुरक्षित स्थानमा जानुहोला। हामीले त्रिशुली आसपास विदुरको सिंगो गाउँलाई नै खबर गरेर सुरक्षित स्थानमा लाँदैछौ। धादिङ, गोर्खा, चितौन, रसुवा प्लिज स्टे अलर्ट भनेर ज्वाला संग्रौलाले चाहिँ लेख्नु भएको छ। यो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसदले अहिले त्यहाँको खोला फेरि एउटा चेतावनी दिइरहेको छ, अलिकति बढ़िरहेको छ भन्ने खालको विषय पनि आएको छ। त्यसैले गर्दाखेरि खोलाको बहाव चाहिँ बढ़िरहेको भन्ने खबर आएकाले सबैजना चाहिँ सुरक्षित रहनुहोला। यो प्राकृतिक विपत्ति हो, यो प्राकृतिक विपत्तिलाई भन्न सकिँदैन, यो बाजा बजाएर आउँदैन। यो निकै ठूला गेग्रान सहित पानी सहित आउने एउटा स्थिति भएको नाताले गर्दाखेरि चाहिँ यो विपत्तिका बारेमा वा यो विपत्तिसँग चाहिँ सबैजना जुझ्नुको अन्य कुनै विकल्प छैन। यो विपत्तिसँग, महाविपत्तिसँग सबैजना चाहिँ एकजुट भएर लड्न सक्नु पर्दछ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। पुनर्निर्माणमा मात्रै खर्ब बढ़ी खर्च लाग्ने अनुमान गरिएको छ। धेरै तहस नहस भएको छ, धेरै संरचनाहरू, भौतिक संरचनाहरू तहस नहस भएका छन्। यो परिस्थितिले गर्दाखेरि अब सरकारले जुन किसिमले उद्धार र राहतको कामहरू गर्नुपर्ने हो, जुन तरिकाले अगाडि बढ़ाउनु पर्ने हो, त्यो ढंगले चाहिँ काम गर्न सके कि सकेन, जनताले सरकार भएको अनुभूति गर्न सके कि सकेनन्, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। हेलिकप्टर देखेपछि जनताहरू अलिकति उत्साहित हुने गरेका छन्। शव राख्ने थैलोसम्मको अभाव भएको कुरा हामीले बताइ नै रहेका छौं। पटक पटक रसुवा बाढेपछि मानवीय संकट पनि छ। अब त्यहाँ चाहिँ विभिन्न किसिमका प्रकोपहरू, रोगहरूको पनि स्थिति आउन सक्ने, झाडापखालादेखि लिएर विभिन्न सरुवा संक्रमण रोगहरू लाग्न सक्ने पनि स्थिति छ। त्यसैले चितवनको जंगलमा धेरै शवहरू, करिब करिब 250 पहिचान हुन नसकेका शवहरूलाई त्यहाँ पुर्ने काम भएको छ। प्रधानमन्त्री राहत कोषमा 4,54,00,000 जम्मा गर्ने, दैनिक उपभोग्य सामान निशुल्क बस तथा आवासको सुविधासम्मको व्यवस्था गरिएको कुरा पनि आएको छ। काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री राहत कोषमा 4,54,00,000 चाहिँ जम्मा गर्ने बताएको छ। खोजी सकिएको छैन, शवको यात्रा पनि रोकिएको छैन। सबैभन्दा पीड़ादायी अध्याय अझै बाँकी छ। धेरै शवहरू अझै भेटिन सक्ने एउटा परिस्थिति छ, किनभने सम्पर्क विहीन भएकाहरूको धेरैको संग हताहती भएको हुन सक्ने भन्ने खालका आकलनहरू पनि आएका छन्। अब हामी आशा गरौं, प्रे गरौं, सुरुङभित्र फसेकाहरूको चाहिँ उद्धार सहजै तरिकाले होस्। त्यो कारणले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
5: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364140696।
7: रेडियो आदिखोला 105.4।
8: तथ्याङ्क यो गत रातिसम्मको तथ्याङ्क हो। यसमा चाहिँ रसुवाको जुन अस्ति 10 बजेको भोटेपछि बाढी सम्बन्धी चाहिँ अब खोज राहत उद्धार सम्बन्धी अपडेट नै छ। विशेष गरी अब यहाँले भन्दाखेरि धेरैवटा नै जिल्लाहरू प्रभावित भइसकेका छन्। यो तनहुँ, नवलपुर पूर्व पश्चिमसम्म पनि र अझ त्योभन्दा तल तलसम्म पनि लासहरू धेरै नै भेटिएको पनि यहाँहरूलाई जानकारी छँदैछ। अब मैले मानवीय क्षतिको कुरा गर्दाखेरि हिजो रातिसम्मको सब फेला परेको 675 जनाको लास फेला परेको छ। त्यसमा सबैभन्दा बढी चितवनमा फेला परेको छ भने अरू समग्र रूपमा अब त्यसपछि सेकेन्ड चाहिँ नवल परासी पूर्वमा 165। यसरी हामीले जुन डेटा नै पब्लिस गरिसकेका छौँ। अब सम्पर्क दिनको कुरा गर्दाखेरि सम्पर्क दिन त हामीले खास अझै पनि एक्ज्याक्ट डेटा त भन्न सक्ने अवस्था छैन। तैपनि विभिन्न जुन त्यो रसियामा रहेका कार्यालयहरू त्यसपछि जस्तै नेपाली सेना, नेपाल प्रहरी, भन्सार, अध्यय भवन लगायतका अनि हाइड्रो पावरहरूमा त्यसपछि वित्तीय संस्थाहरू र जस्तो त्यहाँबाट जिल्ला प्रशासनबाट प्राप्त जानकारी त्यहाँ जहाँ ती पाउनुभयो आफन्त हराएको भन्ने र त्यो सँगसँगै विदेशी पर्यटकहरूको समेत संख्यालाई जोड्दाखेरि अहिले टेन्टेटिभ करिब 2500 भनौँ न, अब डेटा र 2498 छ। मैले अघि पनि भने यो एक्ज्याक्ट चाहिँ नहुन सक्छ, मिसिङको संख्या थपघट हुन सक्छ, बढ्न पनि सक्छ, करिब 2500 जतिको छ
9: सम्पर्कविहीन भएको अवस्था भनेको 2500
8: करिब 2500 छ हाम्रो हिजोको डेटामा 2498 छ। तर मैले अघि पनि भने यो चाहिँ अझै एक्युरेट चाहिँ होइन, एक्युरेट डेटा त अब बिस्तारै अपडेट हुँदै जान्छ। अब हामीले मिसिङको हजुर
9: जस्तो अब यो प्लिज बताउनु
8: ठिक छ, घाइतेहरूको संख्याको कुरा गर्दाखेरि अहिलेसम्म 219 चाहिँ घाइते हुनुहुन्छ, जसको केही चाहिँ डिस्चार्ज भएर जानुभएको छैन, केही चाहिँ अन्य विभिन्न अस्पतालहरूमा उपचाररत हुनुहुन्छ।
9: रेस्क्यु कति जति भयो?
8: रेस्क्युको कुरा गर्दाखेरि चाहिँ सबैभन्दा अहिले अलिकति हाम्रो रेस्क्युको संख्या चाहिँ अब नेपाल सरकारको नेपाली सेनाको हेलिकप्टर र निजी हेलिकप्टर पनि धेरै नै परिचालन भइराखेको छ र त्यो अनुसार हामीले 10 गते सुरुको घटना भएको दिनदेखि हिजोसम्मको अपडेटमा चाहिँ 7514 विदेशी र नेपाली गरी जुन चाहिँ नि ग्राउन्ड रेस्क्यु र एयर रेस्क्यु गरेर 7514 रेस्क्यु गरेका छ। त्यहाँमध्ये विदेशीहरू चाहिँ 227 हुनुहुन्छ हेलीबाट उद्धार गरिएको र अस्तिको र हिजोको दिन गरेर चाहिँ जुन यो हाइड्रो पावरको सुरुमा अलिकति समस्या नै थियो त्यहाँबाट निकाल्नको लागि अझै पनि थिए हाइड्रोको त्यो सुरुङभित्र चाहिँ भर्खरै अब खन्ने काम ड्रिल गर्ने काम सुरु भएको छ हिजो, त्यो गरेर चाहिँ सुरुङभित्रको चाहिँ 191 अस्ति र हिजो 88 गरेर 279 चाहिँ हेलीबाट उद्धार गरिएको छ भने अझ जारी छ, त्यो आज पनि त्यो काम जारी नै हुनेछ।
9: अब अहिलेको यो पछिल्लो तथ्याङ्कले चाहिँ सुरुङमा फँसेकाहरू के कति हुन सक्छन् र उहाँहरूको चाहिँ जीवितै उद्धार गर्ने सम्भावना, चिनियाको टोली पनि तालिम प्राप्त टोली नेपालमा आइसकेको भन्ने खालका पनि खबरहरू आएका छन्, यो के हो म्याम?
8: यस्तो छ, अब पहिला चाहिँ अब अलिकति यो चिनिया हाइड्रोको कुरा गर्दाखेरि चाहिँ अलिकति त्यो हाइड्रो अब अरू पनि छन् भने त पहिला चाहिँ कस्तो हो भन्दा पहिला बाहिर देखेका अलिक सहज रूपमा निकाल्न सकिने उद्धार गर्न सकिने ठाउँहरूको गर्दै गएर अहिले चाहिँ त्यो सुरुङहरू पनि पुरिएको लेदर डेगेजहरूले पुरिएको र त्यसमा ड्रिल गरेर भित्रै निकाल्नु पर्ने, अहिले त झन् अलिकति अक्सिजनै पनि ड्रिल गरेर अक्सिजन पनि पठाइसकेको भन्ने पनि जानकारी छ। अनि त्यही भएर अब हामीले अहिले अलिकति अप्ठ्यारो ठाउँ भएकाहरूको पनि गरिरहेका छौँ। पहिला चाहिँ हेली पनि जस्तो अलिकति समस्या कस्तो भयो भन्दा यो रसुवा पनि माथि साइडहरूमा चाहिँ हेली पनि लान नसक्ने जस्तो बढी हावाको वेग त्यहाँको मौसमले गर्दाखेरि हाई क्यापेसिटीको हेलिकप्टर लान नसकेको र सानो सानो लाँदाखेरि चाहिँ 8-10 जना 5-7 जना त्यस्तो मात्र ल्याउन सकेको भएर त्यतिको मात्र छेउमा टाटो हेली जान सक्ने ठुलो जान नसक्ने समस्याले गरेर पनि धेरै उद्धार गर्न नसकेको एकैपटक थियो भने अहिले नेपाल सरकार अहिले चाहिँ अब अलि अगाडि नै यो जति हल्ला भए अनुसार पछिल्लो अवस्थामा विदेशी सहयोग आएको भन्ने त्यस्तो होइन, इन्डिया र चाइनाकाले चाहिँ अब पहिलादेखि नै सहयोग गरि नै राख्नु भएको छ। अहिले हिजो पनि चाइनिज रेस्क्यु टिमहरू आएर उहाँहरूले धेरै रेस्क्यु पनि गरिराख्नु भएको छ, अब उद्धारको काम पनि सुरु गरिसक्नु भएको छ।
9: अब एउटा कुरा के छ भने नि, जस्तो उद्धारमा यति धेरै समय लाग्यो, बाढी आएको 4 दिनपछि पनि कतिपय सुरुङमा पूर्ण रूपमा पुग्न सकिएन, तत्कालीन बेला चाहिँ रेस्क्यु टिम वा जनशक्ति हामीसँग चाहिँदैन, अन्य मात्रै सपोर्ट दिन्छौँ भनेर चाहिँ सरकारले भनिसके पछाडि यसलाई ढिला गर्न हुन्थेन भनेर पनि एक किसिमको आलोचना भइरहेको छ, यो समय लाग्नुको कारण चाहिँ के हो?
8: यस्तो छ, अब हामीले चाहिँ पहिला चाहिँ कसरी पनि यहाँहरूलाई बुझौँ भन्दा हामीलाई फर्स्टमा चाहिँ हामीले जब जति थाहा पायौँ त्यो अनुसार हाम्रा सबै आफ्नो नेपालका सबै संयन्त्रहरू चाहिँ एकदमै तुरुन्तै परिचालन भइसकेको हो। त्यसमा चाहिँ जस्तो रसुवाको केसमा चाहिँ के भयो भन्दा एक्ज्याक्टली हामीले त्यहाँ कति नोक्सान भएको छ, कति मिसिङ भएको छ भनेर पूर्वानुमान गर्न चाहिँ अलिकति आन्दोलन गर्न पनि अलि गाह्रै भएको थियो किन भन्दा यहाँहरूलाई सबैलाई थाहा छ त्यहाँ भएको सबै सरकारी भवनहरू जस्तो सेक्युरिटीहरू जसले चाहिँ हामीलाई सूचना दिनु पर्थ्यो जो चाहिँ रेस्क्यूमा नै खटिनु पर्थ्यो उहाँहरू आफै नै सबै विपदमा पर्नु भएको छ अहिले नै 45 सेनाको 26 नेपाल प्रहरी र 13 सशस्त्र प्रहरी जो चाहिँ त्यहाँ रसुवामै विशेष अवस्थित हुनुहुन्थ्यो निकायहरूमा उहाँहरू सबै नै मिस भएको अवस्था छ त्यो भएको भएर पनि त्यो जसले रेस्क्यु गर्ने र सूचना दिनुपर्ने थियो अर्को स्टेसनहरू पनि त्यहाँ 6 भन्दा बढी स्टेसनहरू हाइड्रोलोजिकल स्टेसनहरू चाहिँ त्यो ठुलो फ्ल्यास कर्डले चाहिँ पहिलो दिन नै बगाइसकेको थियो त्यही भएर रियल टाइम डेटा आउनु पनि हामीलाई समस्या थियो यो समस्या र चुनौतीको बावजुद पनि हामीले नेपाल सरकारले धेरै नै काम गरिरहेका छ कुनै पनि कसर छोडेको छैन र विदेशीको कुरा गर्दाखेरि हिजो परराष्ट्र मन्त्री गिरेन भनिसक्नु भएको छ हामीले त्यहाँको ठुलो खालको छ सपोर्ट चाहिन्छ भन्ने अनुमान भइसकेपछि चाहिँ हामीले विदेशी सहयोग आर्थिकता अनुसार निर्णय गरेर उहाँहरूलाई सिजिटी दिइसकेका छौँ उहाँहरू आइ पनि सक्नु भएको छ गरी पनि राख्नु भएको छ अब राहतै त्यसमा त सुरुमै इन्डियाले सुरुकै दिनदेखि नै पठाउन थालिसकेको हो अब रेस्क्यु त्यसमा चाहिँ के हुन्छ भन्दा सुरुमै सबै अहिले आङ्कलन पूर्ण रूपमा नभइकन विदेशी सहयोगहरू फ्याक्टर ल्याउन पनि अब विविध कारणहरू छ यसमा होइन त्यो कारणले पनि गभर्मेन्टले कुन देशलाई सिजिटी दिने देशलाई कुन नदिने भन्ने पनि हुन्छ जस्तो अहिले नै पनि हाम्रै हजुरलाई भन्दाखेरि हिजै पनि 30 काठमाडौँबाट र त्यहाँबाट नेपाली सेनाकोमा अब 68 उडानहरू चाहिँ जिल्ला टु जिल्ला भएको छ त्यसले गर्दा चाहिँ यो माथि आकाशमा पनि एयर ट्राफिकहरू धेरै हुने त्यसो गर्दाखेरि अब तुरुन्तै फेरि विदेश मोबिलाइज गर्नलाई पनि अब पहिला आफ्नो एक्चुअल सपोर्ट चाहियो हो कि होइन भन्ने कुरा पनि हुन्छ तर यति भन्दै गर्दाखेरि हाम्रो हामीले ढिला गरेर सहयोग मागेको चाहिँ होइन
9: एउटा मजी यो सुरुङभित्र फसेको संख्या चाहिँ यो फरक फरक आइरहेको छ अहिलेसम्म पनि यो किन यकिन हुन सकिरहेको छैन ठ्याक्कै संख्या भन्ने छैन सुरुङभित्र अहिलेसम्म रहेको अब
8: होइन त्यो त यस्तो छ अब मैले आधिकारिक निकायबाट बोल्दाखेरि त मैले हावाजारी संख्या भन्ने कुरो हुँदैन होइन अब त्यहाँ चाहिँ सुरुङभित्र मैले अघि पनि भनिसकेँ कति सुरुङको त उद्धार पोइन्ट कहाँ छ कहाँबाट खनेर ड्रिल गरेर काँडा सुरु गर्ने भन्ने नै समस्यापूर्ण थियो र अहिले अहिले चाहिँ अब अन्य क्षेत्रमा गरेर त्यहाँ पनि जहाँ बढी अप्ठ्यारो जान अप्ठ्यारो थियो अहिले यहाँहरूले धेरै भिडियो पनि हेर्न सक्नुहुन्छ
9: सेक्युरिटी एजेन्सीले
8: आफूलाई नै घाँटी घाँटीसम्म आएर पुरिदासम्म पनि उहाँहरूले कोसिस गरिराख्नु भएको छ त्यो त्यति हामीले यहाँबाट हेरेर जति सहज छैन त्यो भएको भएर त्यहाँभित्र पनि एक्ज्याक्टली यति भन्न सक्ने हाम्रो आधिकारिक निकायबाट अनुमान गरेको तथ्याङ्क हामीसँग छैन
9: अब कतिपय परिवारहरूले चाहिँ आफ्नो आफन्त जीवित छन् कि छैनन् भन्ने जान्न पनि खोजिरहेका छन् परिवारलाई नियमित र आधिकारिक सूचना दिने त्यस्तो संयन्त्र प्रभावकारी हुन सकेका छ यो बीचमा
8: यस्तो छ यहाँले भनेको जस्तै हामीले धेरै विषयहरू चाहिँ हामीले आफ्नो वेबसाइट र फेसबुक पेजमा चाहिँ निरन्तर अपडेट गरिरहेका छौँ हामीले सम्बन्धित सिडिओ कार्यालयहरू जिल्ला प्रहरी कार्यालयहरू यसमा जुन हस्पिटलहरूमा ल्याएर उपचार गरेका विषयमा स्वास्थ्य मन्त्रालयहरू नेपाल प्रहरी नेपाली सेनाबाट डेटाहरू अपडेट लिएर हामीले अहिलेसम्म कतिको उद्धार गरियो डेड बडीहरू कति छन् यो उद्धार गरेर ल्याएकाहरूको कुन कुन हस्पिटलमा उपचार भइरहेको छ उहाँहरूको विशेष गरी नामसहितको अनि सेल्टरहरू कहाँ कहाँ छन् भन्ने लगायतका विषयमा र अहिले थप अपडेट चाहिँ नेपाल प्रहरीले चाहिँ जति सबहरू फेला परेको छ त्यो मध्ये केही सबहरूको करिब 400 जति सबहरूको चाहिँ उहाँहरूले 300 देखेको छ मैले करिब 400 जति उहाँहरूले चाहिँ पिक्चर सबको पिक्चर सहित चाहिँ आफ्नो वेबसाइटमा अपलोड गरिसक्नु भएको छ त्यो लिङ्क हामीले प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा पनि सेयर गरेका छौँ जसबाट केही मानिसहरूले आफ्नो आफन्तको पहिचान गरेर नेपाल प्रहरीसँग अनुरोध पनि गरिसक्नु भएको जानकारी पनि प्राप्त भएको छ तर हामीले सकेसम्म सूचनाहरू चाहिँ जति सक्दो अपडेट गर्ने कोसिस गरिरहेका छौँ
9: अब अहिले चाहिँ यो तालमाथि फेरि जमेको कुरा र ताल फुट्ने जोखिमका कुराहरू म अहिले यो संचार माध्यमदेखि लिएर केही सामाजिक सञ्जालतिर राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले अपडेट गरेको देखेका थिए फेरि खोलाको बहाव बढ्न शुरू गरेका छ तपाईँहरू सतर्क रहनुहोला भन्ने खालका पनि इन्फर्मेसनहरू आइरहेका छन् माथिको अवस्थिति के छ भनेर केही कोर्डिनेसन भयो सिनियरसँग वा चाहिँ हाम्रै संयन्त्रले केही काम गर्यो अहिले यो बीचमा
8: यस्तो छ हिजो अस्तिको एकचोटि चाहिँ माथिको जुन ताल फर्मेसन भएको छ अहिले जुन अस्ति अहिले घटनाले त्यो बाढीको घटनाले चाहिँ जब यो हिम पहिरोबाट तल ताल क्रिएट भएको छ त्यो ताल चाहिँ नि बिस्तारै भरिँदै गएको र त्यहाँबाट चाहिँ लिक भएर पानी लिक भएर चाहिँ सामान्य अवस्थाभन्दा अलिकति पानीको बहाव बढेको भन्ने नै थियो. त्यो चाहिँ त्यति आत्तिहाल्नु पर्ने अवस्था छैन भनेर सम्बन्धित विज्ञहरूले डिएचएमले पनि भन्नुभएको थियो र हिजोसम्मको अवस्था हेर्दा चाहिँ अस्तिको भन्दा पनि अलिक कम भन्ने थियो. तर आज बिहान करिब 5:47 बजेतिर मैले पनि सूचना पाए अनुसार चाहिँ अहिले नेपाल प्रहरी जुन रसुवाको नेपाल प्रहरीका ए नेपाल जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार चाहिँ अहिले केही बाढीको बहाव बढेको र बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने खालको यो अब मैले अपुष्ट भनौँ होइन
9: होइन कि सामाजिक सञ्जालमा चाहिँ त्यहाँ भएका नागरिकहरूले लेखिरहेको स्थिति
8: यो चाहिँ डिएचएमले पनि हामीसँग सेयर गर्नुभएको छ. त्यही नै हो अहिलेसम्म मैले जानकारी. तर त्यसमा उहाँले भन्नुभएको छ त्यो ठुलो चाहिँ होइन, केही मात्रामा चाहिँ के अरे बाह पानीको तह अलिकति बढेको देखिएको छ. सतर्कता त अप्नाउनु पर्छ नै, तर त्यो ठुलो बाढी चाहिँ आएको छैन भन्ने खालको सूचना.
9: अब दिन बित्दैछन्, करिब 10 गतेदेखि अब 14 गतेसम्म आइपुग्दाखेरि केही समस्याहरू, केही साहसिक कामहरू र नागरिकहरूलाई उद्धार गर्ने, त्यहाँ फँसेकाहरूलाई चाहिँ निकाल्ने काम चाहिँ नेपाल सरकारबाट राम्रै भइरहेको छ, त्यसको प्रशंसा पनि भइ नै रहेको छ. तर अब आजदेखिका निर्णायक कामहरू चाहिँ कसरी अगाडि बढ्छन् भन्ने के छ?
8: अब यस्तो छ, हामीले एउटा निर्णायक काम भनेको मैले अघि यहाँहरूलाई भने एउटा सुरुङमा फस्ने चाहिँ हामीले सुरुङभित्र फसिरहनु भएको जस्तो प्रहरीहरूको उद्धार नै छ हाम्रो सबैभन्दा प्रायोरिटीमा एक नम्बरमा. भने अर्को नम्बर भनेको जुन माथिपट्टि यो अलिकति हाइटमा अझै पनि जङ्गलतिर पनि रेस्क्यु गर्न पनि कोही हुनुहुन्छ कि भनेर जुन हेलीबाट बढी हावा त्यहाँ चाहिँ बढी वाइन चाहिँ फ्लो हुने भएर हेलिकप्टर पनि राम्रोसँग जान नसकेको कुनै ठाउँ गई पनि राखेको छ साना हेलिकप्टर त त्यहाँ पनि अझै हेर्ने हिजो पनि रेकी गरिसकेका छन् त कति ठाउँमा छैन भने चाहिँ आज जहाँ जति जे जति बाँकी हुनुहुन्छ त्यो ठाउँको रेस्क्यु नै हो एक नम्बरको प्राथमिकता. भने अर्को चाहिँ अहिले राहतका विषयहरू पनि त्यति नै हामीले अब हिजोसम्मको कुरा गर्दा करिब 40 ट्रकहरू गैर खाद्य सामग्रीहरू चाहिँ सम्बन्धित प्रहरी जिल्लाहरूमा काठमाडौँबाट मात्र गएको छ भने 7 वटाभन्दा बढी हेलीबाट पनि रिलिफका सामग्रीहरू पठाइसकेको छ. अब त्यसलाई चाहिँ हामीले अहिले चाहिँ अलिकति रसुवामा चाहिँ बाटो जान अप्ठ्यारो हुने भएको भएर यता नुवाकोटलाई बढी फोकस गरेर स्टोरेज गरेका थियौँ भने अहिले चाहिँ बिस्तारी अब हिजोदेखि नै रसुवातिर पनि वितरण कार्य चाहिँ सुरु भइसकेको छ. भने अब अर्को म्यानेज गर्नुपर्ने अलिकति च्यालेन्जिङ विषय चाहिँ अब डेड बडीको पनि अलिकति च्यालेन्ज छ.
9: डेड बडीलाई त कता त्यहाँ जंगलमा पुरिएको कुरा पनि निकै व्यापक आइरहेको छ.
8: अहिले मैले पनि अठ्याक्कै उ त छैन, मैले भोलि हिजो पनि मैले जानकारी नै पाएको हो. त्यसमा चाहिँ चितवन जिल्ला प्रशासन कार्यालयले चाहिँ हाम्रो यो सब व्यवस्था सम्पन्न सम्बन्धी निर्देशिका र इन्टरनेसनल मापदण्ड अनुसार चाहिँ प्रक्रिया पूरा गरेर चाहिँ सबहरू चाहिँ डेडबाट त्यहाँको जंगलमा चाहिँ अहिले व्यवस्थित रूपमा पछि चाहिँ अब आफ्नो प्रभावित परिवार जो प्रभावितको परिवारहरू
9: हजुर. अब जाँदा जाँदै एउटा कुरा के बताइदिनुहोस् भने नि, यो जस्तो राहत र उद्धारको काम, राहतको काम अब किनभने बाँचेकाहरूलाई खाद्यान्न चाहिन्छ होइन, लत्ता कपडाहरूदेखि लिएर अब केही त्रिपालहरू, टेन्टहरू, साँझ बिहानको खानाहरू, त्यो चाहिने सम्भावना हुन्छ. तर धेरै राहतहरू सरकारले हेल्पलाइन प्रणालीबाट जाने भनिएको छ, तर कतिपयले सामाजिक सञ्जालमा पैसै उठाएर पनि आफू व्यक्तिगत रूपमा पनि सहयोग भन्दै गइरहेको र कता यो भनौँ न त्यो समान हिसाबले वितरण नहुने एउटा परिस्थितिको सृजना हुन सक्छ. नुवाकोटमा धेरै राहत थुप्रिया छ, तर धादिङमा पनि हिजो म सुन्दै थिएँ धादिङमा त्यति धेरै नपुग्ने स्थिति, अनि रसुवामा त झन् पुगेकै छैन भन्ने खालको पनि स्थिति छ. यसलाई चाहिँ तपाईँहरू कसरी लिनुहुन्छ, कसरी हेर्नु भएको छ?
8: यसरी छ सर. अब हाम्रो अहिले चाहिँ नि हाम्रो कार्यविधि अनुसार चाहिँ वन विन्डोबाट जाने नै भन्ने छ, जस्तो डुप्लिकेसन नहुने, काहीँ पाउनेले नपाउने, नपाउनेले पाइरहने भन्ने विषयहरू हुन सक्छ. त्यही भएर एउटा आधिकारिक निकायबाट कोअर्डिनेटेड म्यानरमा गयो भने चाहिँ सबैले न्यायिक रूपमा पाउँछन् भन्ने हो. तर अस्तिको यो चाहिँ कस्तो भन्दा यो नर्मल अवस्थाको बेलामा चाहिँ त्यो विषय हो, तर अहिले तत्काललाई यो घटना छ जुन चाहिँ अहिले धेरै नै ठुलो प्रभाव परेको छ. हामीले वन विन्डोबाट जाँदाखेरि पनि अलिक डिले हुन्छ कि भन्ने किसिमले के भनिराखेका छौँ भन्दा हाम्रो माननीयज्यूले पनि भन्नुभएको छ सर्कुलर गर्नुमा चाहिँ हामीलाई पनि त्यही विषय हाम्रो मेकानिजमले पनि त्यसरी नै गरेका छ. तर त्यो भन्दैमा हामीले एकदम हापाजारले जसलाई पाए त्यसलाई हामीलाई इन्फर्म नगरी स्वीकृति नलिक जहाँ पाए त्यहीँ जाने भन्ने चाहिँ होइन. तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि राहत सङ्कलनको लागि चाहिँ भनेर त्यहाँ एउटा डिसिजन हाम्रो फ्ल्यासै गरिसकेका छ सूचना आधिकारिक व्यक्ति सम्पर्क व्यक्ति भनेर उहाँहरूले चाहिँ कलेक्सन गर्ने अनि कुन प्रोसेसबाट जाने हो भन्ने कुरा उहाँले लिड गरिराख्नु भएको छ अहिलेको हकमा. र मैले अघि यहाँलाई भन्ने विषय चाहिँ अब अरू सङ्घ संस्थाहरूले दिन चाहनुहुन्छ व्यक्तिले दिन चाहनुहुन्छ भने पनि उहाँहरूले चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गर्ने यहाँको हकमा यहाँबाट उता लाने हो भने यदि उतै हो भने चाहिँ हाम्रो जुन नुवाकोटको बट्टारमा ब्यारेकमा मैथली ब्यारेकमा चाहिँ स्टोर गरेको विषयहरू छ त्यही ठाउँमा लगेर उहाँहरूले चाहिँ त्यो एउटा हाम्रो टिम छ जुन राहत मोबिलाइज गर्ने टिम त्यो टिमलाई चाहिँ प्रोसेस अनुसार ह्यान्डओभर गर्ने र त्यही अनुसार चाहिँ स्थानीय पालिका र सिडिओको सम्बन्धमा वितरण गर्ने भन्ने छ.
9: हस् यहाँको महत्वपूर्ण समयका लागि र जानकारीका लागि धेरै धेरै धन्यवाद शान्ति महजी नमस्कार. राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रवक्ता एवं सूचना अधिकारी शान्ति महत आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुनेछ.
10: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो.
11: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए.
12: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
11: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
12: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
11: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
12: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक.
11: मोबाइल नम्बर 9855543313 र 9141443842.
12: मूल्य होइन स्वास्थ्य रोजौ.
13: हजुर बुवा यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला.
14: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु.
13: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो.
14: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ.
15: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ.
14: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्.
15: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि. सम्पर्क मोबाइल 9570062860 र 9470269866. पर्वत जाने गेट सहारा एग्रोभेट
7: रेडियो आदि खुला 105.4.
16: The Airlines
17: Vedalaya
16: Publishing Partner Fine Print
17: Implementing Partner Karuna Foundation Nepal
16: कथा पठाउनका लागि barkharibooks@gmail.com
17: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते.
18: ए भतिज त एकाएक शाकाहारी भइसरे कमजोर होला.
19: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो. भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने.
20: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ.
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
20: पोस्टाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
21: रेडियो आदिखोला 105.4।
9: नमस्कार, गुड मर्निङ,
22: धन्यवाद खानजी।
9: अब नेपालमा आएको यो महाबाढी महाविपत्तिमा चाहिँ नेकपा एमाले कहाँ छ, तपाईँहरू के गर्दै हुनुहुन्छ यो विपत्तिको लागि?
22: सबभन्दा पहिला त म यो भोटेको सीमा 10 गते आएको अकल्पनीय अप्रत्याशित जुन बाढी हो त्यसले मुलुकको एउटा दैनिकीमा असाध्यै ठूलो गम्भीर प्रभाव पारेको छ। त्यसबाट चाहिँ धेरै ठूलो संख्यामा जनको क्षति भएको छ, धनको त्यत्तिकै क्षति भएको छ, एकदमै अपूरणीय क्षति भएको छ भन्दा फरक पर्दैन। यो प्रकारको क्षतिबाट आफ्नो जीवन समाप्त पार्न बाध्य हुनुभएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। अहिले पनि आफ्नो परिवारको सदस्य बेपत्ता भएको अनि खोजबिनका लागि पनि यत्रो दिन रोदन गर्दा पनि कहीँ कतै पत्ता नलागेको यो भयानक खालको जुन दुर्घटना भयो यसबाट चाहिँ शोकाकुल बन्नुभएका सम्पूर्ण नेपालीहरूप्रति म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। र यो दुखद घडीमा राज्यको तर्फबाट, पार्टीहरूको तर्फबाट, नागरिकहरूको तर्फबाट, सबैको तर्फबाट जे जस्ता प्रयासहरू भइरहेका छन् त्यो सबै प्रयासहरूप्रति पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, आभारी व्यक्त गर्न चाहन्छु। स्थानीय, केन्द्र र प्रदेश सरकारले यो समस्याबाट जनतालाई उन्मुक्ति दिनका लागि, समस्याहरू समाधान गर्नका लागि, बेपत्ता नागरिकहरूको खोजबिन गर्नका लागि, विस्थापितहरूलाई राहत वितरण गर्नका लागि जे जस्ता क्रियाकलापहरू भइरहेका छन् ती सबै अपूर्ण छन्, अपुग छन्, तथापि पनि जे जस्तो प्रयासहरू ज जसले गर्नुभएको छ ती सबै स्थानीय सरकारप्रति पनि, प्रदेश सरकार, केन्द्र सरकारप्रति पनि म आभारी व्यक्त गर्न चाहन्छु। जहाँसम्म तपाईँले नेकपा एमालेको प्रश्न गर्नुभयो, यस्तो बेलामा चाहिँ खास गरी हामीले चाहिँ पार्टीको कुरा भन्दा धेरै माथि उठेर नै अलिकति सोच्नुपर्छ। तर पनि नेकपा एमाले सुरुवातबाटै यो घटनामा असाध्यै चिन्तित छ। सुरुमै हामी तत्काल बैठक बस्यो पार्टी केन्द्रीय सचिवालयको, पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष आफै आउनुभयो र अध्यक्षता गर्नुभयो। त्यसपछि हामी 11 गते नै पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी नुवाकोट पुग्यौं। नुवाकोटमा चाहिँ म आफै पनि त्यो टोलीमा सहभागी भएको थिएँ। हामी त्यहाँ गएर त्यहाँको वस्तुगत अवस्था आफ्नै आँखाले हेर्यौं। बाहिर बसेर कुरा गर्नु र आफैले हेर्नुमा अलिकति फरकै हुँदो रहेछ खेमजी। हामीले हेर्यौं, अवलोकन गर्यौं, त्यहाँ स्थानीय पार्टी
9: साथीहरूसँग
22: संवाद गर्यौं र त्यसपछि चाहिँ हाम्रो तत्कालै भोलिपल्ट नै हाम्रो त्यही दिन युवा संघको टोली नुवाकोट प्रस्थान गरेर चाहिँ माननीय क्षितिज थेबे युवा संघको इन्चार्ज हुनुहुन्छ, अध्यक्ष महाराज गुरुङ लगायतको टिम गएर चाहिँ त्यहाँ हेर्यो, अवलोकन गर्यो र त्यसपछि फर्केर आइसकेपछि अहिले युवा संघको टोलीले झन्डै 8-10 गाडी राहत संकलन गरेर भोलि त्यहाँ प्रस्थान गर्दैछ फेरि त्यो टोली। त्यसपछि अर्को दिन 11 गते नै अनेरा सुईको टोलीले चाहिँ केही सामानहरू लिएर गएर नुवाकोटमा चाहिँ सरकारी संयन्त्रसँग परामर्श गरेर केही त्यहाँको जिम्मेवार निकायलाई बुझाएर फर्किएको छ। त्यसै गरी चाहिँ भोलेन्टियर फोर्स हाम्रो पार्टीको 24 अन्तिमको जनसंगठन हो, त्यो जनसंगठनबाट चाहिँ पुष्प श्रेष्ठ त्यसको अध्यक्षको नेतृत्वमा चाहिँ राहत सामग्री लिएर चाहिँ त्यहाँ पुगिसकेको छ रसुवा घाटमा। त्यसै गरी अलिक बढी पीड़ा भएको रसुवा घाटमै अनेरा सुईका पूर्व नेता प्रकाश पौडेल, अहिले एमालेकै उहाँ कार्यकर्ता हो, प्रकाश पौडेलजीको नेतृत्वमा पनि एउटा टिम त्यहाँ गएको छ, रसुवा गएको छ। यसरी हेर्दाखेरि चाहिँ नेकपा एमालेको सम्पूर्ण जनसंगठनहरूको तर्फबाट स्थानीय पार्टी कमिटी जस्तो कि नुवाकोटको पार्टी कमिटी अध्यक्ष बद्री मैनालीको नेतृत्वमा इन्चार्ज केशव पाण्डेको नेतृत्वमा चाहिँ त्यहाँ क्रियाशील भएर सम्पूर्ण काममा चाहिँ खटिरहेको छ। रसुवामा चाहिँ हाम्रा स्थानीय जनप्रतिनिधिहरू माधव हरियालजीहरू कैसाङ लामाहरू चाहिँ त्यहाँ स्थानीय स्तरमा व्यापक रूपमा चाहिँ लागिरहनु भएको छ। उहाँहरू स्थानीय सरकार प्रमुख पनि हुनुहुन्छ, त्यो नाताले पनि उहाँहरू त्यहाँ स्वाभाविक हो त्यहाँ खटिरहनु भएको छ। यस अर्थमा म के भन्छु भने धादिङको कुरा गरौं या चाहिँ चितवनको कुरा गरौं, जहाँ जहाँ पीड़ा छ, जहाँ जहाँ समस्या छ, त्यो समस्या भएका ठाउँहरूमा हाम्रो पार्टीको तर्फबाट स्थानीय स्तरमा अरू पार्टी जस्तै हामीले अरूभन्दा पृथक गर्यौं धेरै गरेका छौं भन्ने मेरो दावी गर्न खोजे होइन, तपाईँले क्वेसनमै यो कुरा सोध्या हुनाले मात्रै यो कुरा
9: मैले
22: भनौँ भने हामी कुनै कुरामा पनि चुपचाप छैनौं, सबै कुरामा एक्टिभली लागेका छौं। आजै मात्रै पनि हामीले त्यहाँ गएको स्थलगत अवलोकन पश्चातको प्रतिवेदन त्यो पनि सबै प्रभावित जिल्लाहरूको प्रतिवेदन हामीले चाहिँ लिएर आएका छौं र त्यो प्रतिवेदन सहित आज फेरि एक बजे पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फेरि आज हामी बैठक बस्दैछौं र त्यो बैठकपछि थप हामी योजनाहरू बनाउँछौं।
9: अब एउटा कुरा कस्तो छ भने नि हाम्रो त अब बाढ़ी महाविपत्ति यो त एपिसेन्टरमै भएको छ, भूकम्प पनि त्यतिकै मात्रामा चाहिँ नेपालमा गइ नै रहन्छ, तर पूर्व तयारीको स्थिति अहिले हेर्नु त सबहरू चाहिँ खाल्डोमा गाड्नुपर्ने एउटा परिस्थिति बनिया छ, हुन त यसलाई अन्तर्राष्ट्रिय मापदण्डकै रूपमा लिएको छ, यसको व्याख्या हुँदैछ, तैपनि प्लास्टिक समेत नपाइने स्थितिमा चाहिँ यो नेपालमा यो स्टक राख्ने कुरा, यो स्टोरेज गर्ने कुरा चाहिँ हिजोदेखि नै यो किन हुँदै आएन भने क्या, हामी किन यति चाहिँ
22: एउटा गम्भीर प्रश्न तपाईँले गर्नुभयो। वास्तवमा ठूला प्रकारका विपदहरू आइलागे भने विपद कहिले पनि बाजा बजाएर आउँदैन, विपद चाहिँ जहिले पनि हामी त्यो अकल्पनीय हुन्छ, अप्रत्याशित हुन्छ भन्ने सम्झिनु पर्छ र त्यो सामान्य नर्मल बेलाको व्यवस्थापनले विपदको त्यो विशिष्ट अवस्थामा काम दिँदैन। त्यस्तो अवस्थामा चाहिँ हाम्रो तयारी विशिष्ट प्रकारको नै हुनुपर्थ्यो, त्यो तयारी चाहिँ अलिकति कमजोर देखिएको छ हाम्रो देशमा। यो सबहरूको सन्दर्भमा पनि के हो भन्दाखेरि कतिपय अप्ठ्यारो परेको ठाउँमा तपाईँले भने जस्तो चाहिँ वास्तवमा यसै गरी चाहिँ डीएनए लिइसकेपछि चाहिँ हामीले यो अन्त्येष्टि गर्ने पनि चलन त छ, तर पनि सामान्यतया आफन्तहरूलाई चाहिँ अलिकति केही न केही उहाँहरू अहिले त्यहाँ भौतारिरहनु भएको छ, प्रताडित हुनुहुन्छ, अस्ति हामीले त्यहाँ देख्यौं, म आफ्नै आँखाले देखेँ, मैले त्यहाँ स्थानीय समुदायहरूसँग मान्छेहरू खोजबिनको काली लाग्दो अवस्था, अरू जिल्लाबाट पनि थुप्रै मान्छेहरू त्यहाँ जानुभएको, आफन्तहरू बेपत्ता भएको, कस्तो सम्म चाहिँ भयावह अवस्था देखिन्छ भन्नुहुन्छ भने बच्चालाई स्कूल पुर्याएर आमा वा बाउ वा चाहिँ दिदी दाजुहरू फर्केका छन्, त्यसपछि चाहिँ तपाईँको बच्चा बेपत्ता छ, घरका मान्छे यथावत छन्, एउटा समस्या। अर्को समस्या चाहिँ तपाईँको बच्चा एक्लै घर फर्कियो, बाँचेर सरले चाहिँ त्यहाँ हतारमा चाहिँ सूचना गर्नुभयो बाँच्यो, यता घर आउँदाखेरि घरमा कोही मान्छे, घर पनि छैन, बाबामा पनि छैनन्। त्यस्तो मात्रै नभएर वारिपारी कस्तो भने सबै पुल भत्किएका छन् शिरदेखि पुछारसम्मका, अनि त्यसपछि चाहिँ वारीको बच्चा पारी पढ्न गएको छ, बच्चा पनि बाँचेको छ, बाबामा पनि बाँचेका छन्, तर पनि भेटघाट छैन, आउने जाने स्थिति छैन। यस्तो खालको चाहिँ तपाईँको अकल्पनीय प्रकारको घटना घट्यो, त्यसका लागि त पूर्व तयारी स्वाभाविक रूपमा त्यही प्रकारको नहोला भन्ने त सोचिँदैन।
9: सुरुङमा पनि धेरै फसेका छन् होइन, सुरुङको निकाल्नका निम्ति तालिम प्राप्त छैनन्, त्यहाँ लेदो छ, गेग्रान छ, तपाईँले त्यहाँ भिडियो दृश्यहरूमा पनि हेर्नु भएको होला, अब चिनिया टोलीले कति उद्धार गर्छ, आज चार दिन भइसक्यो, सुरुङभित्रको कति नागरिक बेपत्ता छन् भन्ने सरकारसँग तथ्याङ्क छैन भन्दा निकै महापुरले
22: कस्तो भयो भनेदेखि तपाईँको अब यो प्रकारकै घटना होला भन्ने त सोचिएन, त्यसकारणले गर्दा पनि सुरुङभित्रको उद्धारको बारेमा त्यति धेरै चाहिँ पूर्व तयारी थिएन होला, अलिअलि केही विदेशबाट पनि केही प्राविधिकहरू आएका छन्, खास गरी सुरुङभित्र चाहिँ कोरियाको, चीनको, भारतको, जापानको, थुप्रै अरू देशका पनि त्यहाँ चाहिँ कामदारहरू फसेको देखिन्छ, हाम्रै नेपालीहरू पनि धेरै फस्नु भएको छ, स्वाभाविक त्यहाँ चाहिँ विशिष्ट प्रकारको टेक्निसियन आवश्यकता पर्छ, त्यसबाट त्यही खालको म्यान पावर अरू देशबाट पनि ल्याउनु पर्ने बाध्यता छ, त्यो खालको विदेशीहरू उहाँहरू पनि चासोका साथ आउनु भएको छ उद्धारका लागि, तर पनि अब त्यतिले मात्रै पनि पार लागिरहेको अवस्था छैन. अब सुरुङमा चाहिँ त्यही प्रकारको लेदो पसेको भए कतिपय सुरुङमा मान्छे त्यही नै पुरिसकेको स्थिति रह्यो. अब अलिकति मान्छे पुर्ने तहको होइन, अलिअलि मात्रै लेदो पसेको छ भने कतिपय मान्छेहरू जीवितै पनि हुनुहुन्छ त्यहाँ अहिले. ड्रोनबाट पनि ड्रोनभित्र पसाएर पनि हेर्ने प्रयास चाहिँ त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले गरिरहेको छ, त्यो देखिन्छ. अलिकति के हो भने ध्यान दिनुपर्ने कुरा चाहिँ सरकारको तर्फबाट अलिकति केन्द्रीकृत प्रकारको एउटा कमाण्ड स्थापना गर्ने र त्यसको नेतृत्व चाहिँ अलिकति सिभिलियन प्रशासनले गर्ने, त्यो कुरामा ध्यान दिन सक्यो भने अलिक सहज हुन्छ. नेपाली सेनाको नेतृत्वमा छ त्यहाँ चाहिँ ठुलो तारबार छ, सहज पहुँच छैन. मान्छेहरू बाहिर गेटमा यसो नाम टिपाउने, मेरो पनि फलाना हराएको छ भनेर टिपाउने बाहेक अरू केही गर्न सक्ने अवस्था छैन. त्यस कारणले गर्दाखेरि अलिकति त्यसलाई चाहिँ मान्छेहरूले कमसे कम पनि मेरो फलाना नाता, मेरो फलानु मान्छे हराएको छ, या चाहिँ मेरो फलानु गाउँको मान्छे हराएको छ भनेर सहजताका साथ सरकारको कुनै निकायमा जनताले भन्न पाउने सम्मको अवस्था चाहिँ अलिक सहज भइदियो भने धेरै राम्रो हुन्छ भन्ने त्यहाँ जाँदाखेरि हामीलाई अनुभूति भयो. म स्वयंलाई पनि त्यो अनुभूति भयो त्यहाँ देख्दाखेरि. त्यस कारणले गर्दाखेरि के हो भने सरकारी निकायका ठुल्ठूला मान्छेहरू त्यहाँ गएर त्यहाँको प्रशासनलाई, त्यहाँको सीडीओलाई, त्यहाँको डीएसपीलाई, त्यहाँको सुरक्षा निकायलाई अल्म ल्याउनु या चाहिँ उनीहरूलाई इन्गेज, अब किनभने स्वाभाविक हो मन्त्री गइसकेपछि सीडीओले त त्यहाँ चाहिँ पछ्याउनै पर्यो, सहयोग गर्नै पर्यो. त्यसले गर्दा अनावश्यक इन्गेज गराइराखेको अवस्था पनि छ. राहतका नाममा कतिपय संघ संस्थाहरू काम देखाउनका लागि गएर राम्रो हुन्छ भन्ने त्यहाँ जाँदाखेरि हामीलाई अनुभूति भयो. म स्वयंलाई पनि त्यो अनुभूति भयो त्यहाँ देख्दाखेरि. त्यस कारणले गर्दाखेरि के हो भने सरकारी निकायका ठुल्ठूला मान्छेहरू त्यहाँ गएर त्यहाँको प्रशासनलाई त्यहाँ

0: समन्वय गर्यो भने सबभन्दा राम्रो राह सबभन्दा सजिलो त स्थानीय सरकारसँग समन्वय गर्यो भने राम्रो हुन्छ। त्यसो भएको हुनाले चाहिँ अलिकति कोअर्डिनेसनको समस्या त्यहाँ देखिएको छ राज्यको तर्फबाट, यद्यपि गरेको छैन।
1: गृहमन्त्री त अब त्यही गएर सुरुङमै गएर गृहमन्त्रीले चाहिँ त्यहाँ होइन निकाल्ने इस्का भेटरदेखि लिएर त्यहाँ निकै ठुलो मेहनत गरिरहनु भएको छ नि त होइन।
0: होइन त्यो एकदमै फेक कुरा हो, त्यो चाहिँ भारतको उत्तराखण्डको भिडियो पहिला कहाँको भिडियो रहेछ, त्यो भिडियो हालेर चाहिँ उहाँ गृहमन्त्री हुनुहुन्छ भनेर अँध्यारामा भिडियो खिच्दाखेरि चाहिँ अनुहार देखिँदैन। मैले पनि त्यो भिडियो हेरेँ, त्यसको फ्याक्ट चेक गर्दाखेरि चाहिँ त्यो वास्तवमा हुँदै होइन रहेछ, उत्तराखण्डको भिडियो रहेछ। त्यो प्रकारका भिडियोहरू पोस्ट गरेर चाहिँ गृहमन्त्रीज्यू खट्नु भएको छ भन्ने कुरा चाहिँ त्यो गलत सूचना हो। त्यसले वास्तवमा राम्रो कुराको सरकारका लागि पनि राम्रो गर्दैन, त्यो पोस्ट गर्नलाई पनि राम्रो गर्दैन, स्वयं गृहमन्त्रीलाई पनि राम्रो गर्दैन। उहाँ चाहिँ के हो भने कुनै पनि देशको मन्त्री प्रधानमन्त्री भनेको चाहिँ त्यहाँ गएर मान्छे इन्गेज गर्ने कुरा भन्दा पनि नीति बनाउने ठाउँमा बसेर कमाण्ड सम्हाल्ने ठाउँमा बसेर नीतिहरू बनाइदिएर मान्छेहरूलाई त्यही अनुसारको चाहिँ डिप्लोय गर्ने खटाउने काममा लगाउने कुरा चाहिँ कुशलता हुन्छ। त्यो चाहिँ अनावश्यक त्यहाँ गएर चाहिँ उहाँले मान्छे इन्गेज गराउने कुराले चाहिँ झन बढी डिस्टर्बेन्स भएको छ अनि अनावश्यक रूपमा उहाँको महानता देखाउनका लागि सुरुङभित्र छिरेको चाहिँ फोटो उहाँ उत्तराखण्डको कहाँको विदेशको फोटो हालेर भिडियो हालेर प्रचार गर्नु बेतुकको कुरा हो, त्यसले चाहिँ कसैलाई पनि राम्रो गर्दैन।
1: हस् विशालजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: एउटा जाँदा जाँदै मैले भन्नुपर्ने कुरा के हो भन्दाखेरि मेरो जिल्ला खोटाङका पनि 10-11 जना व्यक्तिहरू हराइरहनु भएको अवस्था छ। नेपाली सेनामा काम गरे, नेपाल प्रहरीमा काम गर्ने, विभिन्न हाइड्रो पावरमा काम गर्ने र कतिपय चाहिँ अहिले यो बेला चाहिँ गोसाईकुण्ड घुम्न जानु उहाँहरूको परिवार आफन्तहरूको लागि चाहिँ म पनि खोजी कार्यमा लागिरहेकै छु। एक दुईजना चाहिँ भाइहरू सकुशल हुनुहुन्छ भन्ने पनि आइरहेको छ, आशिष राई, त्यसै गरी चाहिँ एकजना जन्तेडुङ्गा गाउँपालिकाको भाइ पनि त्यसै गरी चाहिँ फेला परेको भन्ने आइरहेको छ। तर पनि नेपाली सेनासँग त्यहाँ विभिन्न निकायमा प्रयत्न गर्दा पनि खोजबिन गर्न चाहिँ एकदमै गाह्रो भइरहेको छ। म चाहिँ मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जो जो बेपत्ता हुनुहुन्छ उहाँहरूलाई अझै पनि हामी खोजबिनमा लागेकै छौं भन्ने कुराको अलिकति आश्वस्त बनाउन चाहन्छु। धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने पनि कामना गर्न चाहन्छु र सिँगै नेपालमा परेको यो विपत्तिमा एक ढिका भएर पार्टी आस्था विचार दृष्टिकोण यी सबै कुराभन्दा माथि उठेर एक ढिका भएर उद्धारमा राहतमा पुनर्स्थापनामा र यस्तो घटनाहरू अब कहिल्यै नहोस् भन्ने कुरामा ध्यान दिएर चाहिँ अगाडि बढ्न म सबैलाई आग्रह गर्न
1: चाहन्छु। वाउदु नेकपा एमालेका नेता विशाल भट्टराई आधारित श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको X-ray, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363

0: 2025 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
1: रेडियो आदिखोला 105.4
2: ठाउँमा जसमा चाहिँ अजातमा परेका व्यक्तिहरू जुन हाम्रो मानवीय हिसाबमा नदेखिएका मान्छेहरू पनि अब यो विषम परिस्थितिमा देखेर हामीले सम्पर्कमा लिएर आउन सक्छौँ अथवा उद्धार गर्न सक्छौँ भन्ने कुरा नै त्यहाँ चलिरहेको छ होइन। अब कतिपय हकमा चाहिँ व्यक्ति विशेषहरू पनि अब कस्तो पनि छ भने कतिपय गाउँहरू एउटा गाउँको उदाहरण पनि मैले दिएँ यहाँलाई, एउटा पुरै गाउँ सोखा पनि हुने अवस्थामा थियो जसमा चाहिँ 50 व्यक्तिहरू घेवामा पारिपट्टि गाउँमा गएको अवस्थामा ती 50 व्यक्तिहरू चाहिँ बाँचेको अवस्था। अर्को ठाउँमा कस्तो पनि देखिएको छ भने स्कुलमा पारिपट्टि गएर स्कुलमा गएका तर अब बच्चाहरू चाहिँ पारि नै फसेको होइन, वारी चाहिँ पेरेन्ट्सहरू रहनु भएको अभिभावकहरू चाहिँ वारी नै बसेको तर त्यो पारि र वारी चाहिँ अझै पनि जोड्न नसकिएको अवस्था। अब कतिपय हकमा चाहिँ मेडिकल अटेन्सन भएका मान्छेहरू पनि यत्रतत्र भएको र एयरलिफ्टले मात्रै सबै ठाउँमा सम्भव नभएको, अब लौ त भन्ने हो भने हामीले अब धादिङकै हिसाबमा हामीले 6 पक्की पुल र 12 चाहिँ हाम्रो झोलुङ्गे पुल त्यहाँ बिग्रेको अवस्था छ, अब त्यो सञ्चालनमा आउन नसक्ने अवस्था छ। किन त्यस्ता अवस्था हेरिकन अहिलेको अवस्थामा हामीले कामहरू निकै नै बाँकी छन्, समय हामीसँग निकै नै थोरै छ, अब फेरि यसो भन्दै गर्दा काम नभएका पनि होइनन्, काम भइरहेका छन् तर कतिपय हिसाबमा हामीले समन्वयको कुराहरू चाहिँ कतै न कतै छुटेको हो कि अथवा यसमा चाहिँ हामीले कतै न कतै हाम्रो लगानी अपुग हो कि भन्ने खालका भाष्यहरू पनि हामीले यदा कदा अब देख्न थालेका छौँ होइन, जसमा चाहिँ अब हामीले व्यक्ति विशेषहरूमा पनि अब कस्तो पनि यो फेरि चाडपर्वको पनि समय रहेको, गोजाइकोबाट जाने व्यक्तिहरू पनि माथि रहेको र मानसरोवर जाने पनि रुट त्यही रहेको अवस्थामा पनि हामीले क्याजुअलिटी चाहिँ अलिकति बढी देख्न पाएको नै अवस्था यस्तो छ अहिले हजुरको अवस्था चाहिँ
3: होइन। अब यो जस्तो फ्लड आयो माथि होइन तलतिर त्यो सुरुङमा कतिपय मान्छेहरू चाहिँ अहिले पनि हराइरहेको थुनिएको भन्ने खालको पनि विषय आएको छ, अब यो समग्रमा हेर्दाखेरि चाहिँ त्यो यो कस्तो अवस्था हुन सक्छ, त्यहाँ चाहिँ धेरै मानिसहरू थुनिएको भन्ने छ नि त होइन सर?
2: हजुर हजुर डेफिनेटली, अब कतिपय हकको हामीले कुरा गर्दाखेरि टनेलमा म आफै पनि माथि रतुवामा पुग्दाखेरि चाहिँ कस्तो भएको थियो भने हाम्रो अब सेनाबाट उद्धार गरिरहेको हेलिकप्टरबाट एक जरसाबले आफै पनि रेकी गरेर आउँदाखेरि कुन कुन ठाउँमा चाहिँ सम्भावित हिसाबमा मान्छेहरू फसेका हुन सक्छन् भनेर गाउँले नै लिएर गएर त्यहाँ रेकी गराउँदाखेरि एक दुई ठाउँमा देखिएको अवस्थामा उहाँले गएर हात हल्लाइरहेको अवस्थामा देखेको हिसाबमा उहाँले आफैले बास्केटवाला त्यतिखेर रेकी गर्न जाँदा बास्केट नभएको र पछि गएर बास्केट बोकेर गएर आफैले पनि रेस्क्यु गरेर आउनुभएको म आफैले मेरो सामाजिक सञ्जालबाट पनि सम्प्रेषण गरेको छु। अब यसो भन्दै गर्दाखेरि कस्तो भन्दाखेरि हामी नागरिक स्तरबाट पनि त्यो समयमा अब यसलाई राज्यको हिसाबमा हेर्नुहोस्, अब एउटा कुरा के भने क्रय शक्ति कति छ एउटा व्यक्तिको भन्ने हिसाबले नै हुन्छ कि, मसँग क्रय शक्ति 10 छ होइन, अब मैले आशा गर्छु चाहिँ 100 भने त्यसले कता न कता हाम्रो तारतम्य नै नमिल्ला भन्ने जस्तो मलाई लाग्छ। भनेको के भन्दाखेरि हामीसँग भएको स्रोत साधन चाहिँ एक लेभलको, अनि हामीले त्यसबाट त्यो स्रोत साधनबाट चाहिँ हाम्रो अप्टिमम युटिलाइजेसन गर्नु भन्दाको विकल्प छैन कि, त्योभन्दा बढी चाहिँ हामीले एक्सपेक्ट गरेर एकदमै हामीले विपदमा हिजो कति लगानी गरेका थियौँ र आज हामीले विपदमा कतिको सुचारू गरेका छौँ भन्ने पनि एउटा कुरा हो। दोस्रो कुरा के भने हिजो हामीले भूकम्पबाट सिकेको पाठ र अहिले बाढीबाट सिकेको पाठ, यो लेभलको स्केलमा सिकेको पाठ कतै न कतै हामी अझै पनि हामीले विपदबारे मन्थन गर्न जरुरी छ भन्ने खालको चाहिँ कुराहरू निस्किन्छ।
3: अब डाक्टर थापा, यो अहिले पछिल्लो समय चाहिँ फेरि माथि पनि कतिपय लेकहरू चाहिँ त्यो जम्मा हुँदै गएको होइन, ड्याम पुरिँदै गएको, तालहरूमा चाहिँ पानी धेरै जम्मा भएको भनेर चिनिया पक्षबाट पनि अस्ति भर्खरै सूचना आएको कुरा थियो, त्यसपछि पनि केही हदसम्म ताल फुटेर पानी बगेको भन्ने पनि आएको छ, अहिले पछिल्लो समयको जोखिम चाहिँ के छ, कतिको अलर्ट हुनुपर्ने अवस्था छ?
2: हेर्नुहोस् यो साथै भने वास्तविकमा यहाँलाई अहिले मैले भनिराख्दाखेरि यसलाई नौलो नमानिदिनु होला, विगत कति समयदेखिबाट हामीले हामीसँग भएको हिमतालहरू यति धेरै हामीले जलाशय, अब जल भनेको जीवन पनि हो होइन, जल भनेको अब यसले कन्ट्रास्ट पनि फैलाउने अवस्था पनि निस्किन्छ जब हामीले वाटर म्यानेजमेन्ट चाहिँ अलिकति राम्रोसँग गरेनौँ, प्लस ट्रान्स बााउन्ड्रीको इफेक्ट पनि यसमा रहेर हामीले राष्ट्रकै हिसाबले गर्न सक्ने अवस्था चाहिँ रहँदैन। जहाँसम्म हजुरले कुरा निकाल्नुभयो अझै पनि त्यो जलाशय बढ्दैछ, हो पक्कै पनि जलाशयहरू हामीसँग यहाँको जानकारीमा मैले भन्ने हो लगभग 3624 चाहिँ ग्लेसियर लेकहरू माथि बसिराखेका छन्, जसमध्ये नेपाली हकमा हामीले यसो हेऱ्यौँ भने 47 जतिखेर नै फुट्न सक्छ, नेपालमा 2070 छन् त्यस्ता, तर जसमध्ये चाहिँ 47 चाहिँ हामीले के भने आज पनि फुट्न सक्छ भोलि पनि फुट्न सक्ने अवस्था छ। चाइनाकै टिबेटको सोसाइटी अब क्षेत्रमा हामीले हेऱ्यौँ भने 25 त जतिखेर नि फुट्न सक्छ। इन्डियामा एउटा छ। अब यसलाई हामीले समग्र रूपमा हेऱ्यौँ भने चाहिँ कस्तो देखिन्छ भने माथिबाट जतै फुटे पनि आउने नेपाल आयो हेर्नु होइन। अब यसलाई चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा हामीसँग भएका आउने नेपालै हो यसमा कुनै पनि निसन्देह भएर हामीले कुरा गर्दा भइहाल्छ किनभने 47 पोटेन्सियल्ली डेन्जरस ग्यासियर लेक भनेर पीडीजीएल भनेर भन्छौँ हामी होइन। त्यस्तो खालको हाम्रो इसिमोडको अध्ययनबाटै मैले यो कुरा भनिराखेको छु, कुनै कपोकल्पित कुरा गरिराखेका छैन। जसलाई हामीले तिनवटा ऱ्याङ्किङमा राखेको छ, 31 चाहिँ ऱ्याङ्क 1 पर्छ जुन चाहिँ भरे भोलिकै अवस्थामा छ, अब ऱ्याङ्क 2 12 त्यसै गरेर 4 चाहिँ ऱ्याङ्क 3 राखिएको छ होइन। अब यस्तो यो ग्लेसियर लेक बढ्ने चरण त यसै पनि छ। प्लस अर्को कुरा के भयो भने हामीले ग्लेसियर लेक बढिराखेको चाहिँ देख्छौँ, अर्को पर्माफ्रोस्ट भन्ने पनि अर्को एउटा जुन अब अलिकति नयाँ पनि हुन सक्छ। पर्माफ्रोस्ट आफैमा पनि कस्तो छ भन्दाखेरि हजुरको त्यो अब माटोले अब त्यो पानी जम्मा गरेको र त्यो आफैमा आइस भएर बसेको त्यो चिप्लेर जाने पनि अवस्था पनि हुन सक्ने भएको भएर अब हामीले नयाँ खालको संयन्त्रलाई हामीले अलिकति डेभलप गर्न सकेनौँ। हामी जस्तो जुन भूभाग हो जसले हामीले अब यसलाई त डिरेक्टली हामीले केमा पनि जोड्न सक्छौँ भने इन्फर्मल वेमा चाहिँ हामीले यो जति पनि हुन सक्छ यो क्लाइमेट चेन्जका आधारले पनि भएको भनेर नि हामीले गर्न सक्छौँ किनभने यो ग्लेसियर लेक जति पनि फर्म भइराखेका छन् अब त्यसलाई ट्रिगर गर्ने विभिन्न कुराहरू हो, एक त भूकम्पै हुन सक्ला अथवा माथिबाट झरेको कुनै एउटा चट्टानी स्वरूपको जुनै पनि हुन सक्छ। ट्रिगरिङ इफेक्ट जे भए पनि यो अल्टिमेटली के भन्छ एउटा ग्लोबल वार्मिङको फेनोमेनबाट क्लाइमेट चेन्जको इफेक्टै हुन जान्छ।
3: अस्तिको फ्लड चाहिँ यो कुन गतिले आयो, यो कस्तो प्रकारको भएर आयो, चीनले समेत यसमा त्यति धेरै जानकारी प्राप्त गर्न सकेन, उता पनि निकै ठुलो हतातिर बेपत्ताको खबरहरू छन् होइन। यो कस्तो खालको हो, अहिले केही तपाईँको अनुभवले तपाईँको चाहिँ अध्ययनले यसलाई यो कस्तो खालको आएको हुनसक्छ भन्ने केही त्यस्तो छ?
2: यस्तो छ, अध्ययनको हिसाबले अब मैले एकदमै डेफिनेट भएर त भन्न सक्दिनँ किनभने अझै पनि यो अध्ययनकै विषय पनि छ। चिनिया पक्षबाट पनि त्यही नै भनिराखेका छन्, हामीले पनि हेर्दाखेरि डिरेक्टली ग्लेसियरले चाहिँ मात्रै त्यो भूकम्पीय हिसाबले आएको अथवा माथिबाट चट्टान झरेर त्यसको कम्पन चाहिँ त्यति आएको भन्ने कुरा अहिले यस्तै हिसाबमा भनिसकेको अवस्था छैन। तर मैले माथि धुन्थेबाट जुन हिसाबले तल्लो क्षेत्रमा मैले हेरेँ, सामान्य बहाव भन्दा हजुरको केही नभए पनि 300-400 गुणा माथि आएको छ कि। त्यसले के देखिन्छ भने तपाईँले अब त्यो चाइना गेटमा नै देख्नुभयो होला, एकदमै ठुलो वेगका साथ त्यो गेटै पनि उछिनेर माथिबाट पानी गएको अवस्था छ। के देखाउँछ भन्दाखेरि यो सामान्य अवस्थाको फ्लड होइन, यो विषम परिस्थिति यो अलिकति फरक ढङ्गकै हो, यसलाई अलिकति अध्ययन गर्न जरुरी छ। मैले अहिले यतिकै सहज तरिकाले मैले अहिले भनिराख्नु भन्दा पनि यसलाई अध्ययन गरेर यसबाट चाहिँ निचो निस्किसकेपछि मैले केही बोल्दा चाहिँ त्यसको न्यायचित हुन सक्छ।
3: होइन, यो फ्लडको यो अनुमान चाहिँ मानव चीनले पनि गरेको थिएन होइन, त्यसो भए
2: थिएन थिएन। अब चीनले नै गरेको भए त उसले पनि यो ट्रान्सबाउन्ड्री को हिसाबले अब कति अब यो हामीले पहिल्यैदेखिबाट एउटा के भनिरहेको छौँ भने ट्रान्सबाउन्ड्री अर्बनिङ सिस्टम चाहिँ हामीले कायम गर्नुपर्छ भनेर भनिराखेका छौँ। यदि हुन्थ्यो भने चाइनाको पनि त्यो भेग जहाँ चाहिँ त्यति धेरै कन्टेनरहरू बसिरहेको अवस्थामा छ त्यहाँ पनि इभ्याकुएसन त हुन्थ्यो होला नि, मानव गुण हताहती त हुन दिँदैन त्यो होला नि त। त्यही भएर नि अहिले पछिल्लो समय निगरानी चाहिँ बढी बढेको छ। अब चाइनाले पनि कुनै किसिमको वार्निङहरू जस्तै हिजोकै दिनमा पनि अलिकति फरक ढङ्गबाट त्यहाँ आएर नेपाल सरकारले शुद्ध ल है माथिको हकमा पानी बढ्दैछ अरे भनेर भनेको, तर हामी त्यही थियौँ, बढेको चाहिँ अवस्था होइन होइन। त्यो अवस्थामा चाहिँ उहाँहरूले त्यो सूचनाहरू दिनुभयो, तर कहिले काहीँ के हुन्छ यस्तो सूचना दिइराख्दाखेरि यो हाम्रो पहिला एउटा च्यालको कहानी थियो नि, अब आयो आयो भन्ने आएन, आयो आयो भन्ने आएन। हेर्नुहोस् हिजोको मानवीय क्षति जुन
3: अस्तिले नै जानकारी दिएको भन्ने खबरहरू पढ्यौँ नि
2: होइन, डेफिनेटली यहाँ कतिपय हकमा सामाजिक सञ्जालमा चाहिँ केही पनि थाहा भएन भनेर भनेको छ। माथि धुन्चेबाट आएको खबरलाई शुद्ध व्यवस्था कस्तो भएछ भने नि त्यहाँ नागरिक स्तरमा मैले बुझ्दै गर्दाखेरि कस्तोसम्म खबर आएको छ भने खबर आएको पनि हो, तर उहाँहरूले के बुझिदिनु भने आजभन्दा 2 अगाडि जुन लेभलको चाहिँ पानी बहाव बढ्छ त्यो लेभलको बहाव हुन्छ, त्यही भएर खासै बस्तीमा असर हुँदैन भन्ने हिसाबले उहाँहरू मोबाइल लगायतका डिभाइसहरू गएर हेरिदिनु भयो, कतिले वास्ता पनि गर्नु भएन, कौशीमा गएर बसिरहेको अवस्थामा पनि यो सब कुरा हेर्दाखेरि के भयो भने त्यही समयलाई त्यही स्यालकै कथा भयो त्यो अन्तिममा धेरै जस्तो हाताहाती हुने पनि त्यो तरिकाले नै भएको थियो। कतिपय हकमा चाहिँ अब थाहा पाएर कतिवटा स्कुलले त त्यहाँका प्रधानाध्यापकले नै आफैले नै विद्यार्थीहरू भगाएर कति ज्ञान जोखिममा भएका ज्ञानहरूलाई पनि उहाँले बचाउन सफल भएको छ। अनि नागरिक हिसाबमा हामीले कति चिन्तन गर्यौं, यस्ता खालका कुरालाई कति सिरियसली लियौं भन्ने खालका कुरा पनि रह्यो कि। सो त्यही भएर अब कतै न कतै अब हामीसँग ल्याकतले भ्याएको काम गरेका छौं जस्तो लाग्छ मलाई होइन। तर सरकारी तवरबाट पनि कतै न कतै हामीसँग फेरि एकदमै राम्रो गर्यौं भन्ने भन्दा पनि कतै न कतै हामीले यो तीन तवरको जुन तीन लेभलको सरकार छ नि प्लस एउटा चाहिँ हामीले अब जिल्ला विकास समितिलाई जोड्यौं भने चाहिँ चार लेभलमा विपर्न हेर्न सक्छौ। अनि यो हेर्दाखेरि चाहिँ एकअर्कामा समन्वय कतै न कतै ल्याकिङ भएको
3: उद्धार गर्नलाई खोजबिन गर्नलाई अनुभवी चाहिएला, गोताखोरहरू चाहिएला, सुरुङभित्र चाहिँ त्यो टेक्निकली रूपमा बुझेको व्यक्तिहरू चाहिएला। अब गृहमन्त्री आफै गएर चाहिँ त्यहाँ कोदालो समातेर खनेर सुरुङबाट निकाल्ने कुरा चाहिँ त्यति व्यावहारिक नहोला होइन, किनभने यो तात्म्यता र तादम्यता चाहिँ मिल्न सकेका छैन क्या। तिनबाट टोली आएको छ भन्ने कुरा अहिले भर्खरै बुझिया छ, सुरुङभित्र पनि धेरै मानिसहरू अहिले अल्पत्र छन् नि त होइन।
2: हजुर डेफिनेटली नै अब हामीसँग के भयो भने दुई तिनवटा कुरा म यहाँलाई अलिकति यसलाई छिटो सुनिएला तर यसलाई हामीले बुझ्न जरुरी छ भविष्यका लागि। यो एकदमै हामीसँग कति संख्यामा मान्छेहरू त्यतिखेर काम गरिरहेका छन् भन्ने खालको डाटा पनि कुनै सेन्ट्रल माध्यममा हामीले यदि त्यस्ता खालका डाटाहरू गर्न सकेको खण्डमा चाहिँ रियल टाइम डाटा त्यस्तो फोरकास्ट गर्न सकेको खण्डमा हेर्नुहोस् न जहिले पनि इन्जिनियर लगायतका जति सुरुङ अथवा यस्ता हाइड्रो पावरमा काम गर्नेहरू किन
4: समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
5: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। तिजगीत प्रतियोगिताको बजेट काटेर हरिनाश। गाउँपालिकाद्वारा बाढ़ी पीड़ितलाई 5 लाख रूपियाँ सहयोग। भोटेकोशी बाढ़ी प्रभावितका लागि उद्योग वाणिज्य संघले राहत संकलन गर्ने र गाई जात्रा पर्वको अवसरमा स्याङ्जाका विभिन्न स्थानहरूमा गाई जात्रा प्रदर्शन। स्याङ्जाको हरिनाश गाउँपालिकाले भोटेकोशी र त्रिशुली नदीमा आएको अचानक बाढ़ीबाट प्रभावित भएकाहरूका लागि 5 लाख रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2083/84 लागि विनियोजित गरिएको तिजगीत प्रतियोगिता कार्यक्रम स्थगित गरे। सोही बजेटबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरद्वारा जारी विज्ञप्ति अनुसार भाद्र 10 गते रसुवा जिल्ला स्थित भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। प्राकृतिक विपदको यस संकटपूर्ण घड़ीमा तिजगीत प्रतियोगिता आयोजना नगरी उद्धार राहत तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउन यो कदम चालिएको गाउँपालिकाले जनाएको छ। साथै गाउँपालिकाले मृतकहरूप्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित परिवार र समुदायप्रति एकजुटता प्रकट गरेको छ। वालिङ उद्योग वाणिज्य संघले भोटेकोशी बाढ़ी प्रभावितहरूको लागि राहत संकलन गर्ने भएको छ। भदौ 10 गते भोटेकोशीबाट आएको भीषण बाढ़ीका कारण रसुवा नुवाकोट तथा धादिङ क्षेत्रमा क्षति पुगेको भन्दै संघले राहत संकलन गरे प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको संघले जनाएको छ। संघले आइतबार बिहान 10 बजेबाट राहत संकलन कार्य शुरू गर्नेछ। राहत संकलन कार्य संघको सचिवालय स्थिति हलदेखि बगालेटोल भीआईपी टोल मोड़ हुँदै बजार अन्य टोलहरूमा पुग्नेछ। संघले संकलित रकम प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्नेछ भने जिन्सी सामानहरू जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय गरी पठाउनेछ। राहतको रूपमा नगद वा जिन्सी सामानहरू सहयोग गर्न चाहने व्यक्तिहरूले व्यवसायीहरूले संघसँग समन्वय गर्न सक्नेछन्। सहयोग सानो वा ठूलो नभनी यो विपत्तिको बेला सबैले सहयोग गर्ने मानवीय धर्म भएको संघले जनाएको छ। गाई जात्रा पर्वमा स्याङ्जाका विभिन्न स्थानहरूमा हिजो गाई जात्रा प्रदर्शन गरिएको छ। विशेष गरी नेवार समुदायको बाहुल्यता रहेको स्थानहरूमा हिजो गाई जात्रा पर्व मनाइएको छ। यहाँको स्याङ्जा सदरमुकाम वालिङ र भुम्रेमा गाई जात्रा प्रदर्शन गरिएको छ। बितेको एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना र आत्मशान्तिको कामना गर्दै गाई जात्रा सापारू निकाल्ने परम्परा नेवार समुदायमा रहेको छ। दिवंगत पितृको नाममा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर नगर वालिङ नगर परिक्रमा गराइएको थियो। वालिङ बजार तथा भुम्रे क्षेत्रका मुख्य चोक परिक्रमा गर्दै निकालिएको झाँकीमा स्थानीयवासी नेवार समुदायका अगुवा तथा युवा युवतीहरूको उत्साहजनक सहभागिता थियो। झाँकीमा गिन्ताङ घिसे नाच परम्परागत गाजा र सांस्कृतिक वेशभूषा प्रस्तुत गरिएको थियो। गाई जात्रा पर्वको शुरूआत मल्लकालबाट भएको मानिन्छ। गाई जात्रा शोक मनाउने पर्व मात्र नभई व्यङ्ग्य प्रहसन र हास्य मार्फत शोकलाई भुलाउने माध्यम पनि हो। यस पर्वले समाजमा रहेका विकृति विसंगतिमाथि व्यङ्ग्य गर्दै भाइचारा र एकता कायम राख्न मदत गर्दछ। भुम्रे निवास समाजका अध्यक्ष तारा प्रसाद श्रेष्ठका अनुसार आफ्ना पुर्खाले जोगाएर ल्याएको यो ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न हरेक वर्ष यसरी नै जात्रा आयोजना गरिँदै आएको छ। त्यस्तै आज रूपाई जात्रा र भोलि बाघ जात्रा प्रदर्शन गरिनेछ। नेपाली कांग्रेस भिरकोट नगर कार्य समितिको बैठक सम्पन्न भएको छ। बैठकले रसुवामा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढ़ी पीड़ितहरूको राहत तथा उद्धारका लागि क्रियाशील सदस्यबाट 100 रूपियाँ सहयोग अभियान संचालन गर्ने निर्णय गरेको छ। उक्त अभियान अन्तर्गत शनिबार मात्र 21,000 रकम संकलन भएको नगर सभापति यामप्रसाद अधिकारीले बताउनुभयो। संकलित रकम पार्टीले संचालन गरेको राहत अभियान मार्फत राहत कोषमा पठाइनेछ। यस्तो घटनामा ज्यान गुमाउनु हुने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित क्षेत्रमा यथाशीघ्र राहत तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सबै सरकारवाला निकाय तथा सम्बन्धित पक्षसँग हार्दिक अनुरोध समेत गरेको छ। प्रहरीले निकासी कर नतिरी बैलर कुखुरा ओसार प्रसार गर्ने जीपलाई कार्यवाही गरेको छ। प्रहरी चौकी बिरूवा अर्सले साङ्जाबाट प्रहरी सहायक निरीक्षक त्रिका सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिरूवा कटहर स्थित बा 2849 नम्बरको बलेरो जीप चेक जाँच गर्ने क्रममा पालिकामा बुझाउनु पर्ने निकासी कर नतिरी 150 बैलर कुखुराहरू ओसार प्रसार गरेको जीपलाई नियन्त्रणमा लिएको थियो। आवश्यक कानूनी कार्यवाहीको लागि बिरूवा गाउँपालिकाको कार्यालयमा बुझाइएकोमा 1550 जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय साइन्साले जनाएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढ़ी प्रभावित क्षेत्रका लागि 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा शनिबार बसेको कार्य समिति बैठक तथा छलफलले तत्कालका लागि पहिलो चरणमा 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा कार्य समितिका पदाधिकारी तथा सदस्यसँगै जिल्लाका पत्रकारहरूको समेत सहभागिता थियो। महासंघ गुल्मीका सचिव सन्तोष महतराले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुगोस् भन्ने उद्देश्यले पहिलो चरणमा 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। सरकारले बाढ़ी प्रभावितका लागि सहयोग आह्वान गरिरहेको र विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा महासंघले पनि एकीबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीका अनुसार कोविड-19 महामारीदेखि विभिन्न विपदका लागि महासंघले संकलन गरेर राखेको रकमबाट उक्त सहयोग गर्न लागि हो। बैठकमा महासंघका निवृत्तमान अध्यक्ष टुपलाल अरियाल, पूर्व अध्यक्ष जनार्दन घिमिरे लगायतको सहभागिता रहेको थियो। यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढ़ी पहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै विपदमा सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिन र प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौं लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 70,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। पोखरा विश्वविद्यालय कार्यकारी परिषदको भदौ 13 गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तह अनुसार निश्चित रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो। निर्णय अनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम तथा प्राध्यापक प्रशासक सहप्राध्यापक सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक शुरू तलब स्केलको 10 दिन बराबरको रकम योगदान गरिनेछ। त्यस्तै उपप्राध्यापक उपप्रशासक प्रशिक्षक सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट 7 दिनको उपप्रशिक्षक सहायक प्रशिक्षक मुख्य सहायक सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट 5 दिनको र श्रेणीविहीन कर्मचारीबाट 2 दिनको शुरू तलब बराबरको रकम कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ। विपदबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले उक्त निर्णय गरेको हो। विश्वविद्यालयबाट संकलित रकम करिब 70 लाख रूपियाँ हुने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकाका करिब 2000 घरधुरी 3 दिनदेखि विद्युतविहीन भएका छन्। बाढ़ीका कारण विद्युतका पोल धर्नुका साथै तार लत्रिएपछि धादिङसँगै गण्डकी गाउँपालिका 7 र 8 का सबै तथा वडा नम्बर 5 र 6 का केही घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन्। नेपाल विद्युत प्राधिकरणको धादिङ स्थित जहरी सब स्टेशन तथा गजुरी फिडरबाट वितरण हुँदै आएको विद्युत सेवा बाढ़ीका कारण विद्युत सेवा अवरूद्ध हुँदा गण्डकी गाउँपालिकाका करिब 2000 घरधुरी प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत प्राधिकरण गोर्खा वितरण केन्द्रका प्रमुख राम आशिष शाहले बताउनुभयो। वहाँका अनुसार बाढ़ीले ढालेका विद्युतका पोल उठाउने तथा लत्रिएका तार मरमत गर्ने काम धादिङ र गोर्खा तर्फबाट एकसाथ भइरहेको छ। मरमतको काम तीव्र गतिमा भइरहेको भन्दै प्रमुख शाहले अबको 1-2 दिनभित्र विद्युत सेवा संचालनमा आउने सम्भावना रहेको बताउनुभयो। विद्युत सेवा बन्द हुँदा ग्रामीण बस्तीको दैनिक जनजीवन प्रभावित भएको छ। घरमा बत्ती बाल्न नपाउनुका साथै मोबाइल चार्ज गर्न रेडियो तथा टेलिभिजन चलाउन र खुटानी पिसानी मिल संचालन गर्न समेत समस्या भएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी आचार्यले बताउनुभयो। लामो समयदेखि विद्युत आपूर्ति बन्द हुँदा विशेष गरी विद्यार्थीको पढ़ाई संचार तथा स्थानीय व्यवसाय समेत प्रभावित भएका छन्। बाढ़ीले क्षतिग्रस्त विद्युत संरचनाको मरमत छिटो सम्पन्न गरी सेवा पुनः संचालन गर्न स्थानीयवासीले माग गरेका छन्। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। तिजगीत प्रतियोगिताको बजेट रोकेर हरिनाश गाउँपालिकाद्वारा बाढ़ी प्रभावितलाई बाढ़ी पीड़ितलाई 5 लाख रूपियाँ सहयोग। भोटेकोशी बाढ़ी प्रभावितका लागि उद्योग वाणिज्य संघले राहत संकलन गर्ने र गाईजात्रा पर्वको अवसरमा सैन्यका विभिन्न स्थानहरूमा गाईजात्रा प्रदर्शन। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई पनि प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 14 गते आइतबार तदनुसार सन् 2026 अगस्त 30 तारीक भाद्र कृष्ण पक्षको द्वितीय तिथि बिहान 9:13 बजेपछि तृतीय तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला केही पाउन केही वस्तु त्याग्नु पर्ला यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन् दोहोराएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सापत वा कर्सा मार्फत धन जुटाउन सकिनेछ। धन तथा लाभांशहरूका लागि खर्च नपर्ला। वृष राशि हुनेहरूको लागि श्रमको उच्च मूल्याङ्कन हुनेछ। पहिलेको आमदानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आय स्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। कृषि पशुपालन तथा व्यापारमा मनज्ञ आय आर्जन हुनेछ। संचित धन उपयोग गरेर पनि फाइदा लिन सकिनेछ। मिथुन राशि हुनेहरूको लागि आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र सेवामूलक काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी समेत वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ़नेछ। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्छन्। कर्कट राशि हुनेहरूको लागि अरूको सहयोगमा जुत्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफ योग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कामले नयाँ जिम्मेवारी दिलाउन सक्छ। धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। नाम दाम र इनाम हात लागि हुनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ। सिंहराशि हुनेहरूको लागि प्रतिकूल परिस्थितिले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च नपर्ला। तापनि विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। मेहनतले उपलब्धि हात लागि हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात पार्न सकिनेछ। कामको चापले स्वास्थ्य भने कमजोर रहनेछ। परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशिष्ट उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। पेशा तथा व्यापारको बहानामा यात्रा हुन सक्छ।
तुलाराशि हुनेहरूको लागि अधिक खर्च गर्ने बानीले समस्या निम्ति आए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ़ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। काममा मेहनतका साथ साथै गोपनीयतामा पनि ध्यान पुर्याउनुहोला। वृश्चिक राशि हुनेहरूको लागि परिस्थिति सूची जस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिला सुस्ती हुन सक्छ। पढ़ाई लेखाईमा सोचे जस्तो प्रगति गर्न नसकिए पनि गुरूजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ र आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। धनुराशि हुनेहरूको लागि पुरानो सम्झौता तोड्न पर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा बेर्थैमा दुःख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला। विस्तीर्मा दिएको वसनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ़दा विस्तारै लाभ मिल्नेछ। मकर राशि हुनेहरूको लागि परिस्थिति अलि संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चनु पर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्ति आउन सक्छ। सफलता मिले पनि कर्मफल अरूलाई सुम्पन पर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। कुम्भ राशि हुनेहरूको लागि समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। हतारमा नडाइरिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्दा लाभ हुनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमी कमजोरीमा सुधार आउनेछ। प्रयत्न गरेको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फाले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौ आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ।

यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदि खोला संसार सहकारी संस्था लिमिटेड वालिङ आर्ट सेन्टरद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्यहरू हुनुहुन्छ। वालिङ दशका तिलक प्रसाद पराजुलीज्यू र भिरकोट चार्ज खाङखाङका दिलबहादुर छेत्रीज्यू, उहाँहरू दुवैजनाको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको अवसरमा विशेष शुभकामना।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नुहुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहुना रेडियो आँधी खोला। यहाँहरू आजको दिनमा कहरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842439399
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
4: र मिर्दे करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443331 मोबाइल 9856553331
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
1: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
5: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
5: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरगाजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटीको लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856518068 र 9863770771

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98-462-98-145।
5: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदि।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरी

0: पचाने पदार्थहरू दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: कस्तो सास बनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को
2: खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
10: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
11: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
10: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468832809 र 9856502071।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849718921 र 9842939।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए असरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
7: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9864621629 र 9864168251।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9849601740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।

0: थुप्रो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135 56496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नहीं,
1: विजय रिमाल
2: इस समय को साथ में जेतु सुनचादी पसल पुसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको पांच गरेता कुना को लाइन जैसी पंद्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: रेडियो आदि खोला 105.4
1: बाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको किएवमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी विचरण भएका छन्। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रभावितको खोज र उद्धारको काम आज पाँचौं दिन पनि निरन्तर छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरूङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले संघ सरकारको ध्यानाकर्षण गराएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा जलसतह बढ़ेपछि काठमाडौँ मुगलिन सड़क खण्ड पुनः रूपमा अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि सड़क यातायात सञ्चालन पुनः रूपमा रोकिएको गजुरी प्रहरले जनाएको छ। सड़कको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलसतह बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलसतह खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरोध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटकोशीको बाढ़ी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायम छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083/27 गते सम्म, प्रवेश परीक्षा 2083/31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
5: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि।
1: थप जानकारी तथा बुकिङका लागि
5: 0942538888 98012538888।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
7: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
7: इतिहास, गाथा र कथा, गाँठका कुरा।
6: गाँठका कुरा
7: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा। गाँठका कुरा
8: सीधा कुरा प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाता विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाई छ। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7.5 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनिम वागले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वागले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाड़िएका छन्। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ। अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लोमानताङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप लोमानताङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर, युक्रेनको राजधानी कियेभ नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाइ छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारूद राखिनु गलत भएको बताउनु भएको छ। रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिपो कियेभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ। अब खेल खबर, तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगिया रहेको वाईएसडीक्यूएएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्कविहीन। 5औं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण, कम्तीमा 37 जनाको ज्यान गयो। र एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ।

0: रेडियो आधी खुला 105.4।
1: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
0: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हक, हित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनु भएका सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849718921 र 9842349399।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 55 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
5: मोबाइल नम्बर 98 65 19 076, 98 61 71 90 76 र 98 17 16 82 23।
6: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
7: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
6: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
7: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
6: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
7: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 063 590 440 र 98 560 29 440।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460514

0: Bank Limited. Access to all.
1: कार्यक्रममा थियो अरु तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246
3: छ्या कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
3: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
3: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
3: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303029

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्छा।
1: फोन 0363 44 600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
6: फोन 0363 44 258।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक आन खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98061448070 र 98654497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रिका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565251 98468 3209 र 98565251।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घर का मौरी घर उद्योग, भिरकोट नगर पालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6624।
8: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
9: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
8: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
9: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
8: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
9: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560-5168 र 98637-7071।

0: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
1: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडी हाल न। अब
0: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
0: ए हो र, तर ओलिङ्कमा के पाइन्छ नि?
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरै भरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जडेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 98604078 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।
2: ए अप्सरा, किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जर्सी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 9850405002 र 9840551401
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
5: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
5: मुटुको जाँच ईसीजी सेवा
4: भाँचिएको हड्डी प्लास्टर सेवा
5: डिजिटल एक्सरे सेवा
4: चिरफार गर्ने
5: थाइराइड
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
5: सर्वसुलभ फार्मेसी सेवा
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
5: फोन नम्बर 0364415087 मोबाइल 9849701747

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, पिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाछा, सोरुम पिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309188।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली,
6: मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच।

0: गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
2: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एई वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
1: मोबाइल 98135 56496।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहालो न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051।
4: छिटो भनेको वर्ल्डलिङ्क।
5: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
6: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
7: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
3: मोबाइल 98469 18921 र 98462939।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162823।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98-460-2129 र 98-461-2551।
5: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा कुक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।

0: तपाई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: सुन्नु न
3: भन त
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
0: छ्या, कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अर्याल। मोबाइल 98560-30829।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
0: फोन 0364-40-600।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रिबेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866।
1: सहारा एग्रोवेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै

0: कोट प्यान्ट लगाएर हिँडेका छौ त? यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मूत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटल को खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आदिखोला 105.4
1: अहिले हाम्रो गर्नुमा दिउँसोको 12 बजे
2: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्क विहीन। बाढ़ीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा रहने। र एटलेटिको स्पेनिस लालिकाको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुगेको छ। अझै 2498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 734 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुँमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्क विहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जल विद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्क विहीन छन्। उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8186 जनाको उद्धार भएको छ। जल विद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल चामल नुन तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 वटा हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकोशी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी डाँडागाउँ हाकु ठूलो गाउँ शेर्पा गाउँ खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलसतह बढ़ेपछि नागढुङ्गा मुगलिन सड़क खण्ड आज बिहानदेखि फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट काटेपछि गाड़ी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भागमा कटान परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा ल्याइएको तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा बाढ़ीले 4 वटा घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव एकै दिन 9,500 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्सुरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
3: श्री दाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्पु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढ़ीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेको छ। तोलाको 4,780 रूपियाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव 4,965 रूपियाँ थियो। अब विदेशको खबर। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको नियन्त्रण रहने भनिएको छ। रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमीनमुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर। सेभिया विरूद्ध तिनेको सहज जित निकाल्दै एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्चेज पिजुआन रंगशालामा पाउना टोली एटलेटिकाको लागि जित दिलाउन एलेक्स बाइनाले 2 र एडो एडेमोला लुकम्यानले एक गोल गरेका छन्। सोभियाका लागि मोगियल सिएराले एक गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एथलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एथलेटिकोले 3 खेलबाट 7 अंक जोडेको छ। पहिलो हार बेहोरेको सेभिया समान खेलबाट 6 अंकका साथ 5 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढ़ीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाको झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा। र एथलेटिको स्पेनिस लालिगाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

नमस्ते, म हो तपाईहरुका आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्नुहुन्छ चांगर जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन, सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856553031।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हक, हित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनुभएका सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।
3: कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
6: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465 48 622 र 98241 4049।

0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र। आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटल को खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
5: आजको बाउजू धेरै राखेको
6: कस्तो भाग्य बलियो रहेछ थाहा भइहाल्छ नि।
7: कपिला बिहे गर्ने मान्छ गरे
8: के हुन्छ यो
7: सन्या विश्व तर कपिला कसम भयो
8: के हुन्छ
9: तर हो यार
8: साला भनेपछि त्यसले लाउरे लाउरे लाउरे भन्थ्यो दुईको त दुईको माया बेचेर लाउरे हो नि त त्यसले साला साला

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
6: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
6: ल म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9141443842।
3: मूल्य होइन, स्वास्थ्य रोजौं।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला?
8: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट तीन घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856554 र 9008747723।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको वीडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान
1: यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोग

0: छोडेर आएको रहेछ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063441258। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9815769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्कार, म लोक गायक अर्जुन गैरे। तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज।
3: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ। कार्यक्रमका विस्तृत भागकै सुन्दर छेउतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका विस्तृत भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको 1 बजे आइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेको कार्यक्रम कामसिंहा भाका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम कामसिंहा भाकाको यो पहिलो श्रृंखला आइतबार यो श्रृंखलाको सुन्दर बसाईमा छौ। आजको सुन्दर बसाईमा रहेर हामी दबहर समक्ष नयाँ नयाँ गीत गीत भाकाहरूलाई कार्यक्रममा जोड्दै दबहरसँगै सहयात्रा गर्नेछौ। दबहर कार्य व्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई करिब करिब 2 बजेसम्म 1 घण्टाको समय अवधिभर सुनेर साथ दिनुहुनेछ। यो विश्वास राख्दै अब पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ सुमधुर खालको गीत गीत भाकाबाट। सही भाकासँगै हामी पनि हापासुत भने नै छ, यहाँहरू पनि हामीसँगै रहनुहोला।

आज हामीले किनेको नवरात्री फुली भुली मैसँग होला कि नहोला, आज माइतीले छान्दिएको नवरङ्गी चोली भुली मैसँग होला कि नहोला, अत्यन्तै सुमधुर खालको र यहाँहरूले यो वर्षमा बजारमा भित्रिएको भाका र अत्यन्तै तपाईँहरूले धेरै माया गर्नुभएको भाका तपाईँहरू समक्ष जोड्यौं। विभिन्न गायिकाहरूको आवाजमा सजिएको एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली लगायतका कलाकारहरूका आवाजमा सजिएको तीज गीत भाका 2083 सालभित्र बजारमा उपलब्ध भएको नयाँ तीज गीत भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उघार्यौं र यति बेलाको क्रममा फेरि अर्को तीज गीत भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332646
4: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
5: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
4: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
5: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
5: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9673770171

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
4: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बुसिखा भागमा आज हामी कार्यक्रम गाम्बुसिखा भाकाको सुन्दर व्यवसायी आइतबार व्यवसायमा रहेर हामी दोपहर समक्ष सुमधुर खालका भाकाहरू, विशेष गरी नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै दोपहरसँगै सहयात्रा गर्ने कोशिशमा जुटिरहेका छौं। यति बेलाको क्रममा हामी फेरि अर्को भाका जोड़िहाल्छौं दोपहर समक्ष सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

मै खाँदै मै खाँदै हुर्काएकी पिण्डी छोरीलाई आमा बारी बढाई अर्कैले झालैमा यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बसीका भाकामा आज हामी दुपहर समक्ष नयाँ नयाँ तेजगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को सुमधुर खालको तेजगीत भाका जोड्छौ। आमा तिम्रो दुःख नदेखिएकी होइन, यो अत्यन्तै मनछुने खालको तेजगीत भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: पहिलो मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364416696।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर

0: पाइन्छ नि।
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पीड इन्टरनेट, साथमा आईपीटीभी र घरै भरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पीड वर्लिङ इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051।
2: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हक, हित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनुभएका सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
3: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
3: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
3: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 9847621380।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
6: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
6: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
7: रेडियो आदिखोला 105.4

मा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै शहर यात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सिनेरी साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर थालको तीज गीत भाका छोड्दै आजको सुन्दर व्यवसाय आइतबार व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पर्व शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: सुनोस न, अहिले हाम्रो गाउँमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98462939399।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560054963, 98560551104 र 98028447723।
2: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
5: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्नबहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
3: सम्पर्क मोबाइल 97484-34484।
8: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 51 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए, हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 63 40 41 6 24।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 9855-55-250।
7: सरा, किन बोलाको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860-21629 र 9861-68251।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नथुन्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नाथिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856-85667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469071747। चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465048622 र 98241407029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 98460086005।
6: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
7: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
7: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
7: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
7: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
7: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
7: फोन 0364040600।

0: Music Nepal.
1: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
2: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
1: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
2: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 98530988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 98135 56 496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063 44 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-5-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत

0: सँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051।

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4। पहिले मुख्य खबर। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेपछि हुँदै बिहान आएको बाढ़ीले 4 घर र चरौलीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्रीसहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीको आज आइतबार 5 दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोशी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोशी बाढ़ी पश्चात खोज उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सत्पुको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चीनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र चरौदीको पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4, चिरौदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गी सम्पूर्ण बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्ण भीरमा पहिरो जाँदा मुगलिन काठमाण्डौ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको भाव बढ़ेपछि रसुवा नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्कावेटर हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरोन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङोद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ान भरेका थिए। झण्डै 3 घण्टाको उड़ानपछि काठमाण्डु आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाण्डौमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ। अब विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होण्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै 1/3 शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरूङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र चरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजैदेखि जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9141443432।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0638590440 र 9856029440।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
4: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
2: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प, गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको, पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9462625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615827785877789 र 582780।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806161052।
4: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
7: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै ब्रोइलर र कोइलर कुखुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
10: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोवेट।

0: மாத்திரடா निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हकित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनुभएको सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-4141-258।
3: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो। कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा, सम्पर्क नम्बर 063-4141-696।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रूप 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268

0: सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला
3: रेडियो आदिखोला 105.4
4: फ्रिज बिग्रिएर सब्जीहरू सधैँ काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560954963 98560551104 र 98028447723
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
6: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
7: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 06-6190-04
9: सम्पर्क मोबाइल 97484-34484
10: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 06-6340-331 मोबाइल 98560-55331
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364146624।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
6: पुरानो इन्टरनेटको शास्ती छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
3: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा कक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855085667।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363441246, मोबाइल 9855050119 र 9855033246।
8: चा, कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0-63-44-46-600।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, पिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा। शोरूम पिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एनी वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोरमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वाक्रिया: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने।

0: बस ना अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 3289 र 9856050271।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443432।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770771।

0: to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
2: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
2: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए आसरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्ति बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
6: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-268-201।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
1: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
4: ए नानी, त्यो पानी नपिउ त।
5: किन र काका?
4: त्यो पानी फोहोर छ।
5: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो।
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
9: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: बलियो भरपर्दो टिकाऊ पनि हुने ढुक्क छु म त
1: बाबा फर्निचर वालिङ दस भकुण्डे
0: प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
2: वालिङ स्टेटिपो लेखिलेखमा डाक्टर आउने सूचना
3: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट छाती मुटु सुगर प्रेसर थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ उक्त दिन सुगर प्रेसर दम थाइरोइड लामो समय निको नभएको ग्यास्ट्रिक सास फेर्न गाह्रो हुने पुरानो दम पेट छाती मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार
2: सम्पर्क फोन नम्बर 0364415094 मोबाइल 9856328004 9842448699
3: स्मरण रहोस् डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
4: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
1: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
1: के मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौं
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
1: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
1: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364414769 र 0364412068
4: स्वच्छ पानी स्वस्थ जिन्दगानी
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
5: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन के गर्ने होला
0: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ
6: रेडियो आदिखोला 105.4

0: स्नेक मैन। अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आधी खोला 105.4।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm. Wherever you are, stay connected with the wider world with the BBC.
4: एको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
5: कृष्णभीरमा भाँसिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो। 2 वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने गल्छी स्याप्रुवेसी सड़क 2 हप्ताभित्र खुलाउने गरी तयारी।
4: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
5: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको 4 विधामा मनोनयन सार्वजनिक।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईको सपनाको घर, किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज आइतबार पाँचौं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोर्खा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्यांक अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 जना पुगेको छ। सम्पर्क विहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुंगो छ न बाँसकै। त्यसमाथि बाढ़ीले यत्रतत्र छाडेका सबको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढ़ेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले:
11: केन्द्रबाट त आएको छैन, अब त्यो संस्थाहरूबाट चाहिँ अलिअलि आइरहेछ खानेकुरोहरू। संघबाट त्यहाँबाट केही पनि आएको छैन। अहिले हामीले कसैले विवरण पनि पुरा खोलेर पठाउन सकिँदैन। पालिका प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
4: कतिजनाको सभा हुनुहुन्छ त्यहाँ तपाईँहरू अहिले?
11: हाम्रो टोलीमा लतपत्ता भोला तपाईँको 200 बेसी होला। लङ टाइम त हामी यहाँ बस्न सक्दैनौँ होला। धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
4: अनि बाल बालिकाहरूको चाहिँ के छ? अभिभावक बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु भएको छ?
11: अभिभावक गुमाउने लगभग 50-60 जति होला। अहिले हामी सँगै नै छ होला। बुवा आमा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि छलफल गरिरहेको। बुवा आमा नभएकोलाई त हामीले नै ह्यान्डल गर्नुपर्ने हुन्छ। हामी बुवा आमा भएर पनि के होइन, तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठाबाट तिनीहरूले तपाईँको महिनामा त्यो 20-25 हजार भन्छ। त्यही भएर हामीले आउने बाटो पनि छैन। अहिले त्यतिकै हामी बसिरहेको छु यल्लो गुम्बामा। अब त्यही खायो समाजमा त्यतिकै।
4: अहिलेको तत्कालको आवश्यकता चाहिँ के हो?
11: सरकारले अहिले तत्कालको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हाफ प्यान्ट एउटा खिसेर एउटा लगाएर हामी एउटा चप्पल पनि नभएर नाङ्गै खुट्टो भएर निस्किरहेको भागिरहेको। खानेकुरोहरू त्यही हो, 7-8 दिन 9-10 दिन जति पुग्छ। धेरैजना हजार जना मान्छेले खानु हो। त्यो 150-200 बोरोले केही पनि पुग्दैन होइन।
4: त्यस्तै उत्तर गया गाउँपालिका वडा 5 को अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष यमनाथ आचार्य बताउनुहुन्छ।
12: अब हामी सधैँ पर्व निर्भर मात्र भएर हुँदैन होइन। त्यहाँ बिजुली बत्ती चाहिँ तत्काल त्यहाँ वितरण गर्न पर्यो होइन। बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ, चामल उपलब्ध गराएर खान सक्नुहुन्छ होइन। यदि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले रात वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्न पर्यो, छिटोभन्दा छिटो बाटो खुलाउनु पर्यो। पुग्न त कतिले पुग्ने कतिले नपुग्ने होइन, 5-7 दिनलाई पुग्ने आएको छ। वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ त्यहाँ वरिपरि जाने अवस्था छैन होइन। सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर अब पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन। यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भने चाहिँ विदेशीको पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ होइन। राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ। मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, त्यतापट्टि गरिदिनु पर्यो।
4: सँगसँग प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि।
12: समन्वयहरू आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ। हामी अपराध खटिराखेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ। नपायो भने ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटाइ खाए पनि हामी काम गर्छौँ। तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन।
4: बाल बालिकाको अवस्था
12: 52 जना त बाल बालिका अभिभावकहीन अवस्थामा छन्। उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन। अब उहाँहरूलाई कुनै जङ्ग संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ। अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो। त्यस्तो अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्नु पर्यो भन्ने छलफल गरेको छु हेडतर्फसँग पनि त्यही अनुसार लाग्छ।
5: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका पाँचका वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत तीन दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनेलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्सकाभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40 देखि 45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
14: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333-493-555।
18: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
19: पैसामा छ शक्ति, पैसामा छ सहारा।
18: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
19: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
18: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
19: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
18: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
19: इतिहास, गाथा र कथा, गाँठका कुरा।
18: गाँठका कुरा
19: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
5: बाँकी खबर पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरम्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरम्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाण्डुबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डु प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो। यो सड़क हुँदै दैनिक 14,000 को संख्यामा गाड़ी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी संचालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाण्डु बाईरोड नौबिसे पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाण्डु जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाण्डु ल्याउने गरी व्यवस्था आवश्यक तयारी थालेको निगमको भनाई छ। मुख्य विकल्पमा हेटौड़ाको सड़क प्रयोग हुनेछ।
4: धादिङको गल्छी र रसुवाको स्याफ्रुवेसी सड़क खण्ड दुई हप्ताभित्र संचालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड़ने कोल्पुखोला पुल बाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाँगिएको महानिर्देशक जयसीले जानकारी दिनुभयो। पुल मरम्मत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
5: रसुवाबाड़ीले बगाएको काठमाण्डु धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल बेलीब्रिज राखेर सड़क सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जयसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जयसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
4: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु स्यातपो दु दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दी खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङ्री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दी खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजानको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
5: परराष्ट्र मन्त्री सुशील खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
4: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्रीसहित 50 टन सामग्री ल्याएका काठमाण्डुमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। यस्तै यूएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ीबारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दात जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दात निकालने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दात सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
4: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभएको छ। भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
5: सड़क विस्तार, बढ़दो शहरीकरण र बदलिदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो शोमा गाड़ीका नयाँ नयाँ मोडल, प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाड़ीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौं।
6: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ। कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि इट्स भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको छ। गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इटसेल्फ गाडीमा, बेटरै भन्छु।
7: हजुर नमस्कार, म चाहिँ किरण पौडेल। फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ। किनभने हाम्रो यही गाडी पूर्व पश्चिम सबै घुमेर पनि आइसक्यो, किनभने डिजेलको पैसा अनुसारले हाम्रो सरकारले तोकेको पैसा छ। अब इभीमा त अहिलेसम्म त्यसरी तोकेको छैन, कति तोक्छ इभीमा, कति पर्सेन्ट ट्याक्स लाउँछ, कति पर्सेन्ट भ्याट लाउँछ, यसको दूरी तय गरेर कति राख्छ यसको पैसा, यो चाहिँ अब सरकारले के गर्छ। तपाईँको पैसा पनि धेरै उठ्छ नै, ट्राभल गर्दाखेरि आरामदायक सिट, आरामदायक हाम्रो एकदम लाइबिलिटी एकदम मजाले मस्तसित बसेर जान सक्ने सिटहरू हुन कारणले डिजेल गाडी भन्दा हाम्रो इभी गाडी नै धेरै चल्छ कि भन्ने आशा छ हाम्रो।
8: नमस्ते, म सुमन तामाङ। ब्रिटिस गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने ब्रिटिस गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको अहिले वर्ल्ड वार पनि भइरहेछ, अहिले पनि सकेको छैन, त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ, लाइन बस्नु पनि पेट्रोलमा पेट्रोल लागि हाहाकार मचिने घरमा गाडी थन्काउनु पनि, त्यो हिसाबले चाहिँ ब्रिटिस गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
9: परशुराम कर्म हो, म चाहिँ भ्यान सेल्स अफिसर बिरङ ब्रान्डबाट हो। डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ तपाईँको पर डे, सर कति किलोमिटर गाडी चलिरहेको, डिजलको भाउ हेर्नु छ 200 रुपियाँ पर लिटर छ, दिनमा तपाईँ 100 किलोमिटर उडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ। यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फुल चार्ज हुन्छ, यो भनेको तपाईँको 300 एभरेज दिन्छ, कहाँ 8 हजार फ्युलमा कहाँ 7 सय।
10: म चाहिँ शेखर गजरेल। आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ, जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या, 10 लाखमा त 10 करोड बचायो, त्यो त उसले सेभिङ मात्रै भयो, सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ, 2 महिनामा गाडी छिर्ने हो त्यही 15-20 हजारको खर्च आउने हो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो।
5: नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले आजदेखि मलेसियामा शुरू भएको एसीसी प्रिमियर कप प्रतियोगिता भरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्।
4: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको खेलाड़ी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरेको हो। यसैबीच आयोजकले यस पटकको अवार्ड बाढ़ी पीड़ितलाई समर्पित गर्ने समेत बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीको आज 5औं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर, अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
4: माथिल्लो त्रिशुली थिरी जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, प्वाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
5: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, 2 वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने, गल्छिस्या प्रवेशी सड़क 2 हप्ताभित्र खुलाउने गरी तयारी।
4: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
5: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक।

0: नमस्कार। साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबर एफएम 105.4 MHz र www.radioaandhikhula.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
1: यस आँधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावितहरूका लागि स्याङ्जाबाट झण्डै 30 लाख बराबरको नगद राहत स्वरूप उपलब्ध गराउने निर्णय। भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि वालिङ उद्योग वाणिज्य संघले रकम तथा खाद्यान्न संकलन, वालिङ फेन्सी व्यवसाय संघले लत्ता कपड़ा पठाउँदै र प्रजातान्त्रिक विचार समाज स्याङ्जाको 5 औं जिल्ला अधिवेशन आज स्याङ्जाको वालिङमा सम्पन्न। चीनको तिब्बतदेखि शुरू भई नेपालको भोटेकोशी हुँदै यहाँका विभिन्न नदी तटीय क्षेत्रमा भएको विध्वंसात्मक बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि पहिलो चरणमा झण्डै 30 लाख बराबरको नगद राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेका छन्। राहत उपलब्ध गराउनेमा नेपाली कांग्रेस स्याङ्जा सहित यहाँका 5 वटा स्थानीय पालिकाले सोको प्रतिबद्धता सहित कोषमा रकम जम्मा गर्ने निर्णय गरेका हुन्। स्याङ्जाका 11 स्थानीय तहमध्ये भिरकोट नगरपालिकाले 5 लाख, यहाँका जनप्रतिनिधिले 2 लाख र नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकका गरी 5 दिन बराबरको तलब सुविधा बापतको रकम उद्धार कोषमा जम्मा गर्ने नगर प्रमुख गोविन्द कुमार कर्मचारीले बताउनु भएको छ। भिरकोटले झण्डै 10 लाखको सहयोग गर्ने अनुमान छ। चापाकोट नगरपालिकाले 5 लाख सहित जनप्रतिनिधिले 5 दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएको नगर प्रमुख देवबहादुर खाँडले जानकारी दिनुभयो। उहाँका अनुसार चापाकोटले पनि झण्डै 7 लाख मूल्य बराबरको सहयोग पुग्ने भएको छ। त्यस्तै आँधी खुला गाउँपालिका र हरिनाश गाउँपालिकाले यस वर्ष 30 प्रतियोगिताका लागि विनियोजित रकम उद्धार राहतका लागि सहयोग गर्ने जनाएका छन्। आँधी खोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार तीज गीत प्रतियोगिताका लागि विनियोजित 5 लाख सहित जनप्रतिनिधि र कर्मचारी सहितका केही पारिश्रमिक थप गरेर पठाउने भएका छौं। हरिनाश गाउँपालिकाले 5 लाख उपलब्ध गराउने भएको अध्यक्ष खिमनारायण मानन्दरले जानकारी दिनुभएको छ। अर्जुन चौपारी गाउँपालिकाले बाढ़ी पहिरो प्रभावितका लागि 1 लाख रूपियाँ र यहाँ निर्मित नवग्रह मन्दिर व्यवस्थापन समितिले 50,000 नगद सहयोग उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभएको छ। यसैगरी नेपाली कांग्रेस स्याङ्जाले 1 लाख नगद बाढ़ी प्रभावितका लागि उपलब्ध गराउने निर्णय गरेको सभापति राजु थापाले बताउनु भएको छ। सहयोगीहरू सबैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा गर्ने जनाएका छन्। बाढ़ीका कारण रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन लगायतका जिल्लामा धेरै मानवीय तथा भौतिक क्षति पुगेको छ। स्थानीय पालिकाले सूचना प्रकाशित गर्दै राहत सहयोगको घोषणासँगै बाढ़ीमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि, घाइतेको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको खोजी कार्यको कामना गर्दै प्रभावित नागरिक उद्धार राहत तथा पुनस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि वालिङ उद्योग वाणिज्य संघले रकम तथा खाद्यान्न संकलन गरेको छ। वाणिज्य संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको सहभागितामा वालिङ बजारमा घर दैलो मार्फत सहयोग रकम संकलन गरेको संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले बताउनु भएको छ। वाणिज्य संघको पहलमा कटहरबोट, वालिङ बजार, केदारनाथ मार्ग, मिर्दी, रामबाछा बजारबाट 1,66,935 रकम संकलन भएको हो। त्यस्तै वाणिज्य संघका निवर्तमान अध्यक्ष, बहालवाला अध्यक्ष, पदाधिकारी तथा समितिबाट 68,000 रूपियाँ गरी कुल रू 2,34,935 स्वैच्छिक रूपमा रकम तथा खाद्यान्न संकलन गरिएको हो। संकलन भएको रकम प्रधानमन्त्री राहत कोष मार्फत र खाद्यान्न जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत प्रभावित क्षेत्रमा पठाइने भएको हो। वाणिज्य संघको पहलमा आइतबार मात्रै वालिङ बजारमा सञ्चालन गरेको सहयोग अभियान सकिएको र यस अभियानमा सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको छ। त्यस्तै वालिङ फेन्सी व्यवसायी संघले भोटेकोशीको बाढ़ीबाट प्रभावित नागरिकहरूलाई लक्षित गरी लत्ता कपड़ाहरू संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत प्रभावित क्षेत्रमा लत्ता कपड़ा भाँडा बर्तनहरू औषधि लगायतका सहायक सामग्रीहरू संकलन गरी पठाउने तयारी भएको वालिङ फेन्सी व्यवसाय संघका अध्यक्ष शिव पंगेनीले जानकारी दिनुभएको छ। रेडियो आधीखुलाको समाचार मूलक प्रस्तुति आधीखुला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आधीखुलाको समाचारमूलक प्रस्तुति आधीखुला खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रजातान्त्रिक विचार समाज संघको पाँचौं जिल्ला अधिवेशन आज संघको वालिङमा सम्पन्न भएको छ। समाजको अधिवेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विचार र दृष्टिकोणले मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग निकटता रहे पनि यसले पार्टीको भातृ संस्थाको रूपमा नभई स्वतन्त्र तथा वैचारिक संस्थाको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको बताउनु भएको छ। उहाँले प्रजातान्त्रिक विचार समाज सम्पूर्ण लोकतन्त्रवादी आस्थाको केन्द्रका रूपमा उभिन सफल भएको बताउनु भएको छ। विशेष गरेर प्रजातन्त्रको मूलभूत आदर्श र मान्यताको अभिव्यक्ति गराउन संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गर्न गराउन लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संसदीय पद्धतिलाई संस्थागत गर्न र आफ्नो सैद्धान्तिक विचारसँग मेल खाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था एवं बुद्धिजीवीसँग विचारको आदान प्रदान र पारस्परिक सहयोग उपलब्ध गराउने यस समाजको प्रमुख उद्देश्य रहेको उहाँले बताउनु भएको छ। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, कांग्रेस संघका सभापति राजु थापा, गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति भोजराज अजाल, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय महासचिव वासुदेव भण्डारी, कांग्रेस स्याङ्जा क्षेत्रमा दुईका क्षेत्रीय सभापति दिलीप प्रताप खाँड, प्रजातान्त्रिक विचार समाज स्याङ्जाका सल्लाहकार जीवलाल काफले, कांग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, समाजका कोषाध्यक्ष कमलराज लम्सा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रजातान्त्रिक विचार समाज स्याङ्जाका अध्यक्ष युक्त बहादुर बुगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामचन्द्र अर्यालले स्वागत र सञ्चालन सहसचिव ऋषिराम भण्डारीले गर्नुभएको थियो। यहाँको धार्मिक आस्थाको रूपमा रहेको सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ। स्याङ्जाको गलेङ नगरपालिका 10 छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो। धेरै वर्ष पहिले गाईगोरू हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्ति रहेको स्थानको रूपमा यस ठाउँलाई सिद्धको थानको रूपमा पूजाआजा गर्न थालिएको गलेङ 10 सिमलसौराका 90 वर्षीय ज्येष्ठ नागरिक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर खनालले बताउनु भएको छ। गाईगोरू चराउन आएका गोठालाहरूले पहाड़को भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए। उक्त गुफाभित्र अहिले पनि गाईका थुनहरू, शंख, मादल, मौलो लगायतका विभिन्न आकृतिहरू स्पष्टसँग देख्न सकिने उहाँले बताउनु भएको छ। गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृतिहरू रहेका छन्। उहाँले भन्नुभयो, यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यता पश्चात यस ठाउँमा शिव मन्दिर बनाएका छौं। शुरूमा स्थानीयहरूले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए। विक्रम सम्वत 2056 सालमा स्थानीयहरूको अगुवाईमा मन्दिरलाई व्यवस्थित बनाउनका लागि देउसी भैलो खेलेर रकम संकलन गरेर हालको मन्दिर बनाइएको उहाँले बताउनु भएको छ। पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्नका लागि स्थानीयहरूले देउसी भैलो खेलेर रकम संकलन गर्ने योजना बनायो। उहाँले भन्नुभयो, निकै टाढा टाढासम्म गएर मन्दिर निर्माणका लागि रकम संकलन गर्यौं, सोही रकमबाट मन्दिर निर्माण गरेका हौ। सिद्धगुफा मन्दिरको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि यसको समय अनुसार प्रचार प्रसार गर्न नसक्दा धार्मिक पर्यटकहरूलाई मन्दिरसम्म पुर्याउन सकिएको छैन। मन्दिरमा विवाह व्रतबन्ध ग्रह शान्ति सत्यनारायण पूजा भजन कीर्तन हुने गरे तापनि पछिल्लो समय गाउँघरमा युवा पुस्ताहरू नहुँदा पहिलाको जस्तो गतिविधिहरू हुन सकेको छैन। यहाँको धार्मिक महत्वका बारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटकहरू आउने क्रम बन्न नसकेको उहाँले दावी गर्नुभएको छ। मन्दिरसम्म पुग्नका लागि रू 2 लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकार वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको वडा अध्यक्ष मुक्ति प्रसाद खनालले बताउनु भएको छ। यस ठाउँको धार्मिक महत्व हुँदाहुँदै पनि हामीले प्रचार प्रसार गर्न सकिरहेका छैनौं। उहाँले भन्नुभयो, यहाँको धार्मिक महत्वका बारेमा प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्राउन सकेको खण्डमा यस ठाउँले छिट्टै फड्को मार्न सक्ने विश्वास लिएका छौं। पहाड़को भिरालो परेको खोसमा एकान्त स्थानमा उक्त गुफा रहेको छ। प्राकृतिक छटाले सजिएको उक्त गुफामा पुगेपछि जो कोहीको पनि मन आनन्दित हुने गरेको छ। यसको प्रचार प्रसार गर्न सकेको खण्डमा धार्मिक सँगै पर्यटकीय दृष्टिले पनि यसको महत्व बढ़ेर जाने स्थानीयहरू बताउँछन्। अब अन्त्यमा आधीखोला खबर सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावितहरूका लागि स्याङ्जाबाट झण्डै 30 लाख बराबरको नगद राहत स्वरूप उपलब्ध गराउने निर्णय। भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि वालिङ उद्योग वाणिज्य संघले रकम तथा खाद्यान्न संकलन, वालिङ फेन्सी व्यवसाय संघले लत्ता कपड़ा पठाउँदै र प्रजातान्त्रिक विचार समाज स्याङ्जाको 5 औं जिल्ला अधिवेशन आज स्याङ्जाको वालिङमा सम्पन्न। आधीखुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधीखुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म तोलाकान्त सँगै विदा हुन्छौ। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधीखुला। नमस्ते।

एस आदिशला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हकित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनु सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0636 91 004,
5: सम्पर्क मोबाइल 97484 34484।
6: चुरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 9556054313 र 9941443432।
8: मूल्य होइन स्वास्थ्य रोजौ।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदार
11: रामनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नंबर 9855619076, 9861719076 र 9817162223।
12: ए नानी, त्यो पानी नपिऊ त।
13: किन र काका?
12: त्यो पानी फोहोर छ।
13: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
14: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
15: होइन, के भयो? किन बन्द भएको गाडी?
16: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
15: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
16: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
15: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
16: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
17: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
18: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
17: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
19: फोन नम्बर 0364141502, मोबाइल 9856404502 र 9864151401।
20: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
19: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको त।
20: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
19: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
21: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
19: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
21: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855085667।
22: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
19: हजुर,
21: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
19: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड

0: समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
0: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
0: मुटुको जाँच, ECG सेवा।
1: भाँचिएको हड्डी प्लास्टर सेवा।
0: डिजिटल एक्सरे सेवा।
1: चिरफार गर्ने,
0: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
0: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 63 4 41 0 87, मोबाइल 98 4 69 71 41।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98 4 65 48 6 22 र 98 2 41 47 0 29।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पुस्तक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98 5 60 30 8 29।
6: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
7: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
6: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
7: वालिङ 1 रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
6: आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
6: सम्पर्क मोबाइल 98 5 60 30 9 88।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 98 1 35 56 496।
10: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
11: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।

0: त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्न म कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
7: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्ला गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
5: यति बेला हो घर आउने? 5 बजी अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ? घर परिवारको अवस्था व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुट्यो छ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
3: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9856054313 र 9141443432
3: मूल्य होइन स्वास्थ्य रोजौं
4: बुढा सुबा डिजिटल इन्जोय विथ
5: गर्लफ्रेन्ड गीताञ्जली
6: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364460600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
3: फोन 0364140258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364140696।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयास बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
0: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यत भोटेकोशी बाढ़ीको सन्दर्भमा मतलब छुवा रुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था नै छ।
0: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भासिँदा सड़क दुईतर्फी अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेकोशी बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरेर विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दा चाहिँ 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरेर इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतरा भन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र त्यस्तै सागगटी प्रदेशको समग्र क्षेत्र गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढीको सन्दर्भमा र सुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
5: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ेको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाई कार्यालय समाङथाङ र स्थानीय सँग समन्वय गरेर एउटा अनुगमन त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। तादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णा भीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँचिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डु ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
8: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सकिने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ फिलिङ गरेर त्यही भएका सिलिन्डरमा फिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्ग अहिले चाहिँ बुलेटै चाहिँ काठमाडौँ आउँदैन. त्यसको साथ चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि फिलिङ गरेर सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ.
5: भुटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ. सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो. उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ. सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ. आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो. छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सह व्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो.
1: बासनीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ. काहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नुभएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोड़िन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोड़िन्छ यो सबै कुराहरूमा चाहिँ पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु.
5: साझा खबरमा अब विदेशका खबर. इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ. इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ. सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वित तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्. अब खेल खबर. नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ. आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो. यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्.
0: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास.
9: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ.
0: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानीसँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
10: क्लासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्लास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्. चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं.
0: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्. यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्.
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू। तपाईलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ। तपाईको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको QR र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होशियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा SMS सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
12: टेक्निसियनहरू, प्राविधिकहरू जो जति छन्, जुनसुकै निकायका छन्, त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत गाइन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नुको निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई
13: अब सेल्टरमा बस्ने विपदमा परेका लायक पानी पनि त्यो राहत ल्याउनेहरू त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानी पानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रि भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरन्तै।
14: अब अन्त्यमा सुन्दर साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनु भएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ, जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेका छ आफन्तीको सुरक्षाको लागि?
13: जिल्लाको अब त्यो एउटा ठूलै संख्यामा भोल्युम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसको बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नेको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
15: भनौ न, पाँचजना चाहिँ भेटेन
13: कि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध

0: Techco Wi-Fi 6 router. Naam is Harmony. Shaktishali 4 antenna ma wide coverage. 5G strength, low latency, raw fast speed. Sabai offer ko shakti boke ko. 200 Mbps ko internet. Aba 3 mahina ka lagi matra 3300 rupaya ma. Saath ma IPTV matra 250 prati mahina. Booking ko lagi 9800100-4477. Shartaharu lagu hunechan. Classic Tech. Chhoyo ki chalyo.
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले केही सेकेण्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःखभन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
3: यति बेलामा भोटेपछि बाढ़ीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको बिजुर नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिले म हाल ठ्याक्कै ती सैन्य एक नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढ़ी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढ़ी अर्थात भोटेपछि बाढ़ीपछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका बाढ़ी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ, पृष्ठभूमिमा यहाँ थुप्रैजना बाढ़ी प्रभावितहरूका आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा त हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 जनाको उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 गते 954 जनाको उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकदम तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भीड़ समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ, वरिपरि तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ।
4: अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढ़ी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
5: नमस्कार मैडम,
4: कहाँ देखे हम लोग?
5: मैं भारत से हूँ मैम।
4: भारत से?
5: अपना भाई को ढूंढ रहा हूँ।
4: भारत से आया है आप?
5: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था।
4: अभी तक कुछ पता नहीं चला?
5: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
4: हम भी दुआ करते हैं कि आपका भाई
5: जरूर
4: मिल जाए।
5: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
4: हजुर पनि हो, कहाँ देखे हुनु भएको?
6: म त काठमाडौँबाट हो।
4: हजुरको?
6: मेरो भाई।
4: हजुरको भाई कहाँ हुनुहुन्थ्यो?
6: हाम्रो घरबाट 9 छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
4: रसुवामै तिमुरेमै?
6: होइन, यही फुलबारीबाट अलि उता सुघाट, सुघाट
4: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
6: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेछ, तपाईँ पनि यहाँ नाम छ कि भनेर।
4: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
6: मेरो रमेश।
4: भाइको?
6: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
4: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्थ्यो भाइ
6: चाहिँ?
4: तपाईँ को चाहिँ को पर्नुभयो?
7: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा टेप मगर मेरो ड्राइभर।

0: अनि दिनेश तामाङ अनि के भन्छ केशव तामाङ
1: पाँचजना
0: हजुर
1: पाँचजना पर्नुभयो कहाँ हुनुहुन्थ्यो उहाँहरू
0: उहाँहरू चाहिँ यस्तो भएको तपाईँको चिप लागेर गएको बोर्डर ती सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क दिने
1: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो
0: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो त्यसपछि
1: अहिलेसम्म कहीँ कतै कतै यसो
0: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन
1: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो
0: म काठमाडौँबाट आएको
1: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको
0: छोरा भान्जा भान्जी सबै भनौँ न त्यो पाँचजना चाहिँ भेटेन कि अत्तो गर्दैछ अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर
1: गनेर साथी भयो
0: गनेर साथी नै भयो
2: रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन
3: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाईले दिबिला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्र देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, साँझ 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल भदौ 15 गते सोमबार, भदौ कृष्ण पक्ष तृतीया 31 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: उद्धार तथा राहतका लागि तीनै तहका सरकारबीच समन्वयको अभाव, टिचिङ अस्पतालको भित्तामा खोज्दै आफन्त, बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम, कृष्णभीरमा सड़क फाँसिएपछि राजधानी जोड़ने मुख्य मार्ग अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको कालो ताल रित्यो, टर्यो थप विपत्तिको खतरा शीर्षकको शुभ समाचार।
0: नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। करिब 20 लाख घनमिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धत गर्दै चाइना डेलीले जनाए अनुसार नेपाल को छेछेन खोला र चीनतर्फको पुरेपु साङपो नदीको संगम स्थल नजिकै हिम पहिरो, चट्टान, हिउँ, लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ़दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन आइतबार पनि सरकारले बाढ़ी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्चाल आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरिए 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार 171 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसुवागढ़ी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य शुरू गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य शुरू गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य शुरू नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसागढ़ी आयोजनाको विद्युत गृहमा गएको छ। चार दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ। हराइरहेकाहरूमा रसागढ़ी हाइड्रो पावरका 49 जना कर्मचारी छन्। 2 जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 जना छन्। सिड ब्लूका 4 जना, भेनस कन्स्ट्रक्सनका 3 जना पनि हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 जना मध्ये 4 जना 2 दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्। 3 जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसागढ़ी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 जनाको पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 जनाको अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलाश गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टीम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टीमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै बाढ़ी गएको 5 दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 जना सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीनमा सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 जना सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी, उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
0: बाढ़ी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढ़ी पीड़ितको हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढ़ी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो। उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो। राहत वितरणको विषयमा वड़ा नम्बर 6 का अध्यक्ष दीपक कार्की र सांसद तामाङ बीच भनाभन भएको थियो। राहत वितरण प्रभावकारी हुन नसकेको संघीय सरकारले पनि महसुस गरेको छ। संघीय सरकारले आफै राहत वितरण गर्न असमर्थता जनाउँदै जिम्मेवारी प्रदेश र स्थानीय तहमा पन्छाउन खोजेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको थियो। राहत संकलन भएको छ तर सम्बन्धित ठाउँमा पुगेन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा भाग लिएर फर्केपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ़नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। 3 तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत, पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: रसुवाको बाढ़ीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम बनेको छ। कोही पहिचान नभएका सबका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिच्दै उनी बाढ़ीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक विदाको दिन भएकाले अस्पतालको ओपीडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड़ थियो। उनीहरू उपचारका लागि होइन बाढ़ीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रित्तिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढ़ीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढ़ीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भीड़मा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढ़ीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेज नै गौरवको परिवारसँगको अन्तिम सम्पर्क भनेको छ। गौरवलाई बाढ़ी आउँदैछ भन्ने सूचनाहरूभन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढ़ीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मार्फतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढ़ी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढ़ी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढ़ी आएको केही सेकेण्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढ़ी आएको जानकारी थियो, त्यसैले उनी जोगिनुपर्ने हो। उनले भनेका छन् कतै जंगलमा घाइते अवस्थामा पुग्छन् कि उनले प्रश्न गरेका छन्। आशा र टर्बिस अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। एक दुईवटा होइन सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो, पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात खटिरहेका छन्। सड़क मार्ग अवरूद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ, उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं, सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो